0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल आश्विन महिनाको 11 गते आइतबार, ईस्वी सम्वत सेप्टेम्बर 27 तारिक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रौद्रनामको सम्वत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आश्विन कृष्ण पितृपक्ष चलिरहेको छ। आज आश्विन कृष्ण पितृपक्षको प्रतिपदा तिथि रातिमा 9:19 त्यसपछि द्वितीय तिथि लाग्नेछ। नक्षत्रमा उत्तर भाद्रपदा दिनमा 12:21 त्यसपछि रेवती नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा वृद्धि 16:57 त्यसपछि ध्रुव योग लाग्नेछ। करोडमा बालव अहोरात्र रहनेछ। आनन्दादि योगमा आज स्थिर योग रहनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। आजको दिन मान 29:56 अर्थात 11:59 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:55 रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 5:53 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 6:07 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 6:16 रहेको छ। आज विश्व पर्यटन दिवस रहेको छ। आजै 16 श्राद्धको प्रतिपदा तिथि पनि रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागू आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज चन्द्रमाको प्रभावले मानसिक दृढता बन्नेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर आउनेछ। प्रतिस्पर्धी गतिविधिमा आफ्नो क्षमता देखाउन सक्नुहुनेछ। आर्थिक कारोबारमा पुरानो समस्या समाधान हुनेछ। साथी अथवा सहकर्मीको सहयोगले जटिल काम सहज बन्नेछ। परिवारमा केही विषयमा छलफल आवश्यक हुनेछ। यात्रामा समय र साधनको उचित व्यवस्थापन गर्नुहोला। आज हतारमा गरिने निर्णयबाट जोगिन आवश्यक रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज साझेदारी र सहकार्यका काममा राम्रो प्रगति हुनेछ। व्यापारमा नयाँ ग्राहक र सहयोगीसँग सम्बन्ध जोडिनेछ। दाम्पत्य जीवनमा आत्मीयता बन्नेछ। महत्वपूर्ण भेटघाटबाट फाइदा लिन सक्नुहुनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। सामाजिक सम्पर्कबाट नयाँ अवसर प्राप्त हुनेछ। व्यापार व्यवसाय विस्तार गर्ने योजना अघि बढाउन सक्नुहुनेछ। आफ्नो कुरा राख्दा अरूको भावनालाई समेत ख्याल गर्न आवश्यक छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिका लागि आज कामको जिम्मेवारी बढे पनि त्यसलाई पूरा गर्ने क्षमता रहनेछ। कार्यालयमा प्रतिस्पर्धात्मक वातावरण बन्न सक्छ। आफ्नो कार्यशैलीबाट वरिष्ठको विश्वास जित्न सक्नुहुनेछ। पुरानो ऋण र लेनदेन मिलाउने मौका आज मिल्नेछ। स्वास्थ्यमा सामान्य सुधार देखिनेछ। नियमित खानपान र पर्याप्त आराममा ध्यान दिन आवश्यक छ। विरोधी पक्षका गतिविधि कमजोर हुनेछन्। निरन्तर प्रयासले अपेक्षित नतिजा प्राप्त गर्न सकिने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आज अध्ययन ज्ञान र सृजनात्मक काममा रुचि बढ्नेछ। विद्यार्थीले मेहनतको राम्रो परिणाम आउनेछ। सन्तानसँग सम्बन्धित विषयले खुसी दिनेछ। प्रेम सम्बन्धमा मधुरता थपिनेछ। नयाँ योजना कार्यान्वयन गर्न उत्साह बढ्नेछ। मनोरञ्जनका क्रममा खर्च बढ्न सक्छ। लगानी गर्नु अघि जोखिमको मूल्याङ्कन गर्न उचित हुनेछ। आफ्नो प्रतिभालाई सही ठाउँमा प्रयोग गर्न सकेमा उपलब्धि हासिल हुने ग्रहगोचर रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज घर परिवारका विषयमा बढी समय दिनुपर्नेछ। घरको मरमसम्हार र आवश्यक सामग्री खरिद गर्ने योजना बनाउन सक्नुहुनेछ। आमाबाट सहयोग प्राप्त हुनेछ। सम्पत्ति सम्बन्धी छलफल अघि बढ्ने सम्भावना रहनेछ। कामको व्यस्तताले मानसिक दबाव बन्नेछ। परिवारका सदस्यसँग खुलेर कुरा गर्दा समस्या समाधान हुनेछ। सवारी चलाउँदा सावधानी हुनुहोला। घरको वातावरण शान्त राख्न सकारात्मक भूमिका खेल्न आवश्यक छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज सम्पर्क र संसारसँग जोडिएका काममा सफलता मिल्नेछ। छोटो दूरीको यात्राले नयाँ अवसर सिर्जना गर्दछ। भाइ बहिनी अथवा नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। लेखन पत्रकारिता तथा बोल्ने क्षेत्रमा सक्रिय व्यक्तिका लागि समय उपयुक्त रहेको छ। व्यापारमा नयाँ सम्पर्क विस्तार हुनेछ। आफ्नो विचार प्रस्तुत गर्ने अवसर मिल्नेछ। मेहनत अनुसार उपलब्धि हात लाग्नेछ। नयाँ जिम्मेवारी स्वीकार गर्दा आत्मविश्वास बढ्ने देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज आर्थिक पक्षलाई व्यवस्थित गर्ने अवसर प्राप्त हुनेछ। रोकिएका रकम हात पार्न सकिनेछ। परिवारको आवश्यकतामा खर्च भए पनि त्यसलाई व्यवस्थापन गर्न सक्नुहुनेछ। परिवारमा कारोबार बढ्न सक्ने सम्भावना रहनेछ। बोलीको प्रभावले महत्वपूर्ण काममा सहयोग पुर्याउनेछ। बचत योजनातर्फ ध्यान दिँदा निकै राम्रो हुनेछ। मूल्यवान वस्तु सुरक्षित राख्नुहोला। आफन्तसँगको सम्बन्धमा आत्मीयता बढ्ने देखिन्छ। आज जे काम गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आज चन्द्रमा आफ्नै राशिमा रहेका छन्। जसको प्रभावले आत्मबल बलियो बन्नेछ। व्यक्तिगत योजनालाई अघि बढाउने ऊर्जा प्राप्त हुनेछ। काममा आफ्नो निर्णय क्षमताको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी सम्हाल्ने अवसर आउनेछ। आर्थिक स्थिति क्रमशः मजबूत बन्नेछ। प्रियजनबाट उत्साह र सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सक्रियता बनेछ। आफ्नो लक्ष्यमा केन्द्रित रहँदा राम्रो परिणाम प्राप्त गर्न सक्नुहुनेछ। अब नवौं राशि धनुराशि। धनुराशिले व्यक्तिहरूको लागि आज खर्च तथा टाढाको कामले व्यस्तता बढाउनेछ। वैदेशिक सम्पर्कबाट नयाँ जानकारी प्राप्त हुनेछ। यात्रामा समय बढी लाग्न सक्छ। स्वास्थ्यमा थकान महसुस भए पनि विश्राम गर्न आवश्यक छ। आर्थिक कारोबार गर्दा पर्याप्त सावधानी अप्नाउनुहोला। अरूको जिम्मेवारी आफ्नो काँधमा लिँदा दबाव बढ्न सक्छ। एकान्तमा बसेर आगामी कार्ययोजना बनाउन आवश्यक हुनेछ। धार्मिक तथा आध्यात्मिक अभ्यासले मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्याउनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज आमदानी बढाउने नयाँ सम्भावना देखिनेछ। पुराना मित्र तथा व्यावसायिक सम्पर्कबाट लाभदायक प्रस्ताव आउन सक्छ। व्यापार विस्तारका लागि उपयुक्त वातावरण रहनेछ। साथीभाइको सहयोगले महत्वपूर्ण काम सफल हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। लामो समयदेखि प्रतीक्षा गरेको आर्थिक परिणाम हात पर्नेछ। नयाँ समूहसँग सहकार्य गर्ने अवसर मिल्नेछ। योजनाबद्ध ढंगले अघि बढ्दा मेहनतको राम्रो प्रतिफल प्राप्त हुने ग्रह गोचर रहेको छ। अब 11 राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज कर्म क्षेत्रमा विशेष सक्रियता देखाउन सक्नुहुनेछ। उच्च अधिकारी अथवा प्रभावशाली व्यक्तिबाट प्रशंसा प्राप्त हुनेछ। जिम्मेवारी थपिए पनि काम पूरा गर्न सक्नुहुनेछ। व्यवसायमा नयाँ योजना शुरू गर्ने वातावरण बन्नेछ। सार्वजनिक गतिविधिमा सहभागी हुने अवसर पाउनुहुनेछ। आएको नयाँ माध्यम खोज्ने प्रयास सफल हुनेछ। कामको प्राथमिकता निर्धारण गरेर अघि बढ्दा निकै राम्रो हुनेछ। व्यावसायिक निर्णयमा व्यावहारिक दृष्टिकोण अप्नाउन आवश्यक रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज भाग्यले साथ दिनेछ। धार्मिक शैक्षिक तथा आध्यात्मिक विषयमा रुचि बढ्नेछ। गुरूजनको सुझावबाट महत्वपूर्ण काममा लाभ मिल्नेछ। लामो यात्रा अथवा टाढाको स्थानसँग जोडिएका काम अघि बढ्न सक्नेछ। अध्ययनमा एकाग्रता बढ्नेछ। रुकिएका कागजी प्रक्रिया पूरा हुने सम्भावना रहनेछ। नयाँ अनुभवले सोच्ने शैलीमा सकारात्मक परिवर्तन ल्याइदिनेछ। आज प्राप्त हुने अवसरलाई भविष्यको योजनासँग जोडेर अघि बढ्दा निकै राम्रो हुनेछ। राशिफल बारे जानकारी सँगै अब लागौं आजको साइड विशेषगर यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेलार्थ शुभ लाभ आदि बेला बिहानमा 5:54 7:24 उद्योग बेला रहनेछ। बिहानमा 7:24 8:54 चौर बेला रहनेछ। बिहानमा 8:54 10:24 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 10:24 11:55 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। मध्याहमा 11:55 दिनमा 1:25 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 1:25 2:55 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। दिनमा 2:55 4:25 चर बेला रहनेछ। दिनमा 4:25 साँझमा 5:56 समय फेरि लाभ बेला रहनेछ। शुभ लाभादी बेलाको रातितर्फ लागौ। साँझमा 5:56 7:25 अमृत बेला रहनेछ। साँझमा 7:25 8:55 काल बेला रहनेछ। राति 8:55 10:25 शुभ बेला रहनेछ। राति 10:25 11:55 रोग बेला रहनेछ। राति 11:55 1:25 उद्योग बेला रहनेछ। राति 1:25 2:54 चर बेला रहनेछ। राति 2:54 4:24 लाभ बेला रहनेछ भने राति 4:24 भोलि बिहानमा 5:54 समय फेरि अमृत बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, दिनमा 4:30 साँझमा 6:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।

0: FM6 यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठीक 6 बजेको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य अर्का शीर्षकहरू। आजदेखि 16 श्राद्ध शुरू। अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो। बागलुङमा एकजनाको ज्यान गयो। नारायणी कालीगण्डकी सहित विभिन्न नदीमा बाढ़ी। उच्च सतर्कता अपनाउन आग्रह। पछिल्लो विपदमा परेर 6 जनाको मृत्यु। सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता। आफ्नो नाम र तस्विर दुरूपयोग गरी स्क्याम लिग फैलाइएकाले सचेत रहन विनोद चौधरीको आग्रह। र प्रधानमन्त्री बालन शाह स्वदेश फिर्ता। हुर्मज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार। हिन्दू परम्परा अनुसार आजदेखि पितृपक्ष अर्थात 16 श्राद्ध शुरू भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवंगत पितृको तिथिमा तर्पण सिधादान तथा पिण्डदान गर्ने परम्परा छ। 16 तिथिमा पितृप्रति श्रद्धा साथ पितृ कार्य गरिने हुनाले नेपाली समाजमा 16 श्राद्धको नामले परिचित छ। चाडपर्व यज्ञ इत्यादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धा साथ सम्झना गर्ने वैदिक परम्परा छ। बड़ा दशैं र तिहार जस्ता महान चाडका अगाडि पर्ने 16 श्राद्धले सन्ततिलाई आफ्नो पितृप्रतिको दायित्व बोध गराउनुका साथै पितृ ऋणबाट मुक्त गराएर चित्त शुद्ध गराउँछ भन्ने मान्यता रहिआएको छ। 16 श्राद्ध शुरू भएसँगै पशुपति क्षेत्रमा पर्ने सर्वसाधारणहरू दिवंगत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नको लागि पुग्ने गर्दछन्। प्रतिपर्दा द्वितीय तृतीय चतुर्थी पञ्चमी षष्ठी सप्तमी अष्टमी नवमी दशमी एकादशी द्वादशी त्रियोदशी चतुर्दशी औंसी र पूर्णिमा यी सबै तिथिहरूमा पितृहरूको तर्पण र श्राद्ध गरिन्छ, जसबाट पितृहरूको आत्माको शान्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। जसलाई आफ्ना परिवारजनहरूको मृत्यु तिथि थाहा हुँदैन तिनीहरूले पनि यसै पितृपक्षको पञ्चमी अष्टमी द्वादशी र आमावास्य तिथिका दिन श्राद्ध गर्ने चलन रहेको छ। कुन पितृको श्राद्ध कुन दिन गर्ने भन्ने कुरा कहिले मृत्यु भएको थियो र त्यस समयमा कुन तिथि थियो त्यही तिथिकै आधारमा तय गरिन्छ। तत्पश्चात पितृहरूलाई तर्पण र पिण्डदान र भोजन अर्पण गरिन्छ, जसलाई उनीहरूको आत्माको तृप्तिका लागि गरिन्छ। यो कर्म सामान्यतया गाईको दूध अनि खीरबाट बनाइएका पिण्डलाई स्वाधा पितृहरूको पात्नी उच्चारण गर्दै गुरू पुरोहितको निर्देशन अनुसार पिण्ड अर्पण गरिन्छ। पवित्र जलले पितृहरूको आम नाममा अर्पण गर्ने कर्म तर्पण हो। यसलाई गंगा जल वा अन्य पवित्र जलमा पञ्चामृत सहित कुश जौ तिल फूल चन्दन आदि स्रोतहरूबाट सम्पन्न गरिन्छ। हिन्दू धर्म ग्रन्थहरूमा 16 श्राद्धको गहिरो व्याख्या गरिएको पाइन्छ। विशेष गरी गरूड पुराण विष्णु पुराण र महाभारत जस्ता ग्रन्थहरूमा पितृपक्ष र श्राद्ध कर्मको महत्व बनाइएको छ। एकको दृष्टि वार्षिक तिथिका दिन गरिने श्राद्ध मध्ये कालमा प्रावण श्राद्ध पितृपक्षमा गरिने श्राद्ध अपरान्नमा र अभ्युदायिक श्राद्ध पार्तकालमा गर्ने शास्त्रीय विधान रहेको छ। प्रत्येक गृहस्थीले श्राद्ध सम्भव भएसम्म घरमै गर्नुपर्दछ। अरूको घर वा जमीनमा बसेर श्राद्ध गर्दा पितृहरू खुशी हुँदैनन् भन्ने मान्यता छ। शहरी क्षेत्रमा अरूको घरमा डेरा गरी बस्ने श्राद्धकर्ताले श्राद्ध र तर्पण आदि कार्य सकेसम्म नजिकैको तीर्थ क्षेत्र नदी मन्दिरमा या तुलसीको मठमा गर्नु उपयुक्त हुन्छ। 16 श्राद्धमा पितृहरू पृथ्वीलोकका लागिबाट पृथ्वी तलमा आगमन गर्ने विश्वास गरिन्छ। यसै पक्षमा आफूले भौतिक शरीर त्याग गरेको तिथिमा आफ्ना सन्तान तथा सन्ततिहरूबाट तर्पण पिण्डदान श्राद्ध आदि कर्मको आश राखेका हुन्छन्। पितृहरू आफ्नो सन्तानले तर्पण पिण्डदान श्राद्ध भोजन र दान श्रद्धापूर्वक गरेर खुशी पार्न सकुन् भन्ने चाहन्छन्। राख्नुका साथै श्राद्धकर्तालाई वंश वृद्धि हुने, परिवारमा सुख छाउने, शान्ति मिल्ने, समृद्धि प्राप्त हुने र धन सम्पत्तिको आशीर्वाद दिएर पितृलोक फर्कन्छन् भन्ने शास्त्रोक्त कथन रहेको छ।

सेती नदीको भाव बढ्दा अहिले पोखरा रामघाटमा ठूलो ताल नै बनेको छ। सेतीले बनाएको विशाल रामघाट अहिले तालबन्दा शब्दाह स्थल जलमग्न भएको छ भने रामघाटका आसपासका बस्ती तथा मन्दिरहरू समेत जोखिममा देखिएका छन्। तुलसीघाटदेखि शान्ति वन नेरासम्म ठूलो ताल बनेको हो र यसको सतह यसपटक धेरै नै माथि देखिएको छ। धेरैले सेती नदी थुनिएर ताल बनेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् भने केही संचार माध्यमले पनि सेती नदी थुनिएर भन्दै खबर फैलाइरहेका छन्। सेती नदी थुनिएको भन्दै खबर फैलिए पनि हेर्न जानेहरूको संख्या पनि बढ़िरहेको छ। रामघाटमा सेतीबाट बनेको तालमा पानीसँग फोहोरहरू समेत थुप्रिरहेको देखिन्छ। एकातिर शब्दह स्थल समेत पानीको सतह मुनि परेको छ भने शान्ति वन क्षेत्रबाट धेरै नै पानी सतह बढ़ेको स्थानीयले बताएका छन्। मानिसहरू रामघाटमा सेती नदी थुनिएर ताल बनेको भन्दै त्रासमा रहे पनि त्यो सत्य भने नभएको सरकारवालाहरू बताउँछन्। रामघाटमा देखिएको यो नौलो दृश्य होइन, हरेक वर्ष औसत भन्दा बढ़ी पानी पर्ने बत्तिकै रामघाटमा ताल बन्छ। रामघाटमा यही असार अन्तिममा पनि ताल बनेको थियो। सेती नदी र यसबाट निम्तन सक्ने विपदद्वारे अध्ययन गरेका इन्जिनियर डाक्टर नारायण गुरूङ त सन् 2018 शान्ति वनको ढिक छुन करिब 1.5-2 मिटर मात्र बाँकी रहेको पनि रामघाटमा ताल बनेको बताउँछन्। सेतीका कारण रामघाटमा हरेक वर्ष ताल बन्छ, तर यसबारे धेरै अध्ययन विश्लेषण र सरकारले थाल्नुपर्ने गम्भीर तयारीबारे भने खासै चर्चा नै हुने गरेको छैन। पछिल्लो वर्षहरूको दाँजोमा यसपटक लगातार 2 दिनदेखि भारी वर्षा भइरहँदा सेतीको बाप पनि बढ़ेको छ, जसका कारण अरू बेलाभन्दा रामघाटमा ठूलो ताल बनेको छ। हरेक वर्ष रामघाटमा किन ताल बन्छ र नदी थुनियो भनेर चर्चा भइरहन्छ त डाक्टर नारायण भन्छन्। रामघाटबाट सेती बग्ने घाँटी शान्ति बन्ने र असाध्यै साँगुरो र सानो छ, जसका कारण हरेक वर्ष त्यो त्यहाँ ताल पर्छ। तर यो बाघ आयो भनेर झुक्क्याउँदा एक दिन साँच्चीकै बाघ आएको भनाई जस्तै एक दिन थुनिएर विपत्ति निम्त्याउने सम्भावित ठाउँ हो यो। सेती नदी फराकिलो ठाउँबाट बग्दै आउँछ र फेरि साँगुरो घाँटी जसलाई प्राविधिकहरूले बोटल नेक भन्छन् हुँदै छिर्छ, खोजहरूबाट लुक्दै रहस्यमय हिसाबले बग्छ। पानी परेर सेतीको बाप बढ्ने बित्तिकै रामघाट लगायतका ठाउँमा रहेका साँगुरा घाटीमा अवरोध पुग्छ र ताल बन्छ। केआईसिंह पुल नारायण थान रामघाट हुँदै रातो पहिरो लगायतका ठाउँमा सेती बग्ने साँगुरो घाँटी छ। जोखिम कहाँनिर हो भने साँगुरो घाँटीका कारण ताल बनिरहेका बेला त्यही घाँटी भासियो भने वा सेतीमा कुनै बाढ़ी थपियो भने ठूलो क्षति बेहोर्नु पर्ने हुन सक्छ डाक्टर नारायण भन्छन्। नत्र पोखरेलीलाई सेती थुनिएर ताल बन्नु सामान्य लागिसक्यो, मान्छेले ध्यान दिन छाडिसके, तर अनदेख गर्न मिल्दैन। यो जुनसुकै बेला साँच्चीकै थुनिन पनि सक्छ। सेती नदीको स्वरूप र प्रकृतिलाई अध्ययन गरिरहेकाहरूले यहाँको जोखिमलाई बेला बेला उजागर समेत गर्ने गरेका छन्। रामघाट क्यासिङ पुल वा नारायण थानका घाटीहरूका आसपासमा मानवीय अतिक्रमण समेत भइरहेका छन्। हाम्रो विभिन्न अध्ययनहरूले के देखाएका छन् भने यी घाँटीहरू भत्किन सक्ने सम्भावना पनि छ। घाँटी थुनिने र यही बेला कुनै कारणले सेतीमा बाढ़ी आयो भने ठूलो भयावह स्थिति सिर्जना हुन सक्छ उनले भनेका छन्। रातो पहिरातर्फ पनि डीलहरू चर्किएर बसेका छन्, ढिस्काहरू झुण्डिएर बसेको जस्तो पनि देखिन्छ। संघीय प्रदेश स्थानीय सरकार मिलेर साँगुरो घाँटीहरू ब्लास्ट गरेर फराकिलो बनाउन सकिने उनको सुझाव छ। 2069 सालमा सेतीमा आएको बाढ़ी जस्तै अर्को विपत्ति आयो र यसरी नै दुई तीन ठाउँमा ताल बनिरहेको बेला यो बाढ़ी थपियो भने के होला हुन सक्छ भनेर अनुमान गर्न र सतर्क रहन सरकारदेखि नागरिकसम्मलाई डाक्टर गुरूङ आग्रह गर्छन्। यस्तो हुन भनेको चाहिँ हाम्रो लागि त यो त हामीले हरेक वर्ष विशेष गरी यो रामघाटमा देख्नु भनेको हाम्रो लागि नियमित कर्म जस्तै भइराखेको छ है। रामघाट क्षेत्र पानीको निकास मार्ग साँगुरो खोज र नदीका किनारहरू भत्किने प्रक्रियाका कारण नदी थुनिने र प्राकृतिक बाँध बन्ने उच्च जोखिम रहेको विज्ञहरूले औल्याउँदै आइरहेका छन्। रामघाटको होचो भूभाग प्रत्येक वर्षको मनसूनमा सामान्य रूपमै पनि कम्तीमा 1-2 पटकसम्म डुबानमा पर्दै आएको छ। सेतीमाथिको चाइना पुल, पृथ्वीराज मार्गको पुलदेखि रातो पहिरासम्मको खोज खण्डमा नदीको सतह गहिरिने र किनारहरू ढल्ने तीव्र प्रक्रिया चलिरहेको 2069 बाढ़ीपछि भएको सेतीको अध्ययन प्रतिवेदनमा समेत चेतावनी दिएको छ। रामघाटमा सेतीको खोज वा भित्ताको उचाइ 13.58 मिटर मात्रै छ। नदीको चौडाइ 6.2 मिटर मात्र हुने गरी अत्यन्त साँग्रो अवस्थामा खुम्चिएको अध्ययनहरूले देखाएको छन्। सम्पूर्ण खोजको माथिल्लो किनारदेखि
अर्को किनारसम्मको कुल चौड़ाई भने 92.45 मिटरसम्म फैलिएको छ। रामघाटको सतह र सेतीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकोले सचेत रहन प्रशासनले आग्रह गरिरहेको छ। कास्कीमा 8 गतेदेखि नै अति भारी वर्षा भइरहेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार कास्कीमा पछिल्लो 24 घण्टामा 143.4 मिलिमिटर पानी परेको छ। विभागका अनुसार 100 मिलिमिटर भन्दा माथि बढेपछि अति भारी वर्षा भनिन्छ। नेपालकै धेरै पानी पर्ने मानिने लुम्लेमा मात्र 126.2 मिलिमिटर पानी परेको मापन गरिएको छ। असोज 8 गतेदेखि भारी वर्षाका कारण बाढ़ी पहिरोको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सतर्कता गराएको थियो। शनिबार पनि भारी वर्षा भएको छ भने आइतबार आजबाट मध्यममा झर्न सक्ने उसको भनाइ छ। ग्रामीण क्षेत्रमा लामो र दूरीको यातायात सञ्चालन समेत रोक लगाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार

देशका विभिन्न नदी तथा खोलामा बाढ़ी आएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको देवघाटमा जलसतह खतरा तह नजिक पुगेको छ। बाढ़ीको जोखिम बढ़ेको छ। त्यहाँ डुबान भइरहेका ठाउँमा नागरिकहरूलाई हिजो बेलुकासम्म उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काली गण्डकी नदीमा पर्वतको मोदी बेनी जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको र बढ़दो क्रममा रहेकाले नदीमा तल्लो तटीय क्षेत्रमा बासिन्दालाई पनि उच्च सतर्कता अप्नाउन भनिएको छ। म्याग्दीको म्याग्दी मंगलघाट जलमापन केन्द्रलाई पनि जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबान भइरहने ठाउँमा बासिन्दालाई उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यसैगरी बाढ़गंगा खोलामा पनि बाढ़ी बढ़िरहेको छ र अझै बढ़दो क्रममा रहेकाले डुबान भइरहने ठाउँका बासिन्दालाई अझ बिहानसम्म उच्च सतर्कता अप्नाउन भनिएको छ। गैराती बुटोलको तिनौ नदी जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको थियो। बाढ़ी बढ़दो क्रममा रहेकाले नदी तटीय ठाउँ र डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई आज बेलुकासम्म उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। पोखराको मध्य भाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि त्यहाँ ठाउँमा सतर्कता अप्नाइएको छ। रामघाटमा पानीको सतह बढ़दै जाँदा नदी किनारमा रहेको पोखरा 9 र पोखरा 19 सुकुम्बासी बस्ती रामघाट शान्तिघाट तथा बौद्ध गुम्बाका शब्दहा गृहहरूलाई समेत जलमापन भई जोखिममा परेका छन्। बाढ़ीको जोखिम रहेको नदी तथा खोलामा जलसतह थप बढ़न सक्ने भएकाले नदी किनारमा नजान सुरक्षित ठाउँमा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचनालाई ध्यान दिन महाशाखाले आग्रह गरेको छ। यता अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदमा परि हालसम्म 6 मृत्यु भएको छ। विपदद्वारा बागमती र लुम्बिनी प्रदेशमा 2-2 गण्डकी र कर्णालीमा 1-1 जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो। बाढ़ी पहिरोमा परि 2 घाइते भएका छन्। घाइतेका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले 407 उद्धार गरिसकेको छ। यता नवलपुर आसी बर्दघाट सुस्ता पूर्व र तनहुँ जोड्ने कालीगण्डकी नदीमा बनेको मोटरेबल पुलको नवलपुर तर्फको पहुँच मार्ग एप्रोच रोड बाढ़ीले बगाउँदा सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार पुलको पहुँच मार्ग बगाएपछि बौद्धिकारी गाउँपालिका 2 डेढगाम र तनहुँको घिरिङ गाउँपालिका जोड्ने गण्डकी प्रदेश मार्गको सम्पर्क विच्छेद भएको छ। अविरल वर्षापछि हिजो कालीगण्डकी नदीमा आएको बाढ़ीको कटानका कारण पुलको नवलपुर तर्फको जग समेत कटान भएको हुँदा सवारी साधन एवं पैदल यात्रुको समेत आवागमन अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पण्डितको जानकारी छ। नवलपुरको डेढगाउँ हुँदै तनहुँको भीमात र पोखरा जोड्ने यस गण्डकी प्रदेश मार्ग कुनै धुने हुँदै दैनिक रूपमा स्थानीय बासिन्दा स्याङ्जा पोखरा तनहुँ नवलपुर र पाल्पा आवाजात गर्ने गरेका थिए। यो सड़क प्रदेश राजधानी पोखरासँग नवलपुरलाई जोड्ने सबैभन्दा छोटो सड़क हो।

0: सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
2: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
1: कम्पनी संचालक समितिको निर्णय,
2: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको रु 5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
1: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि,
2: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
1: उद्योग दर्ताको निवेदन फारम ख,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति, पासपोर्ट साइजको फोटो,
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
2: मेसिन औजारको कोटेसन र स्किम,
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
2: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
1: आवश्यकता अनुसार 74 सदियारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
2: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता, प्रमाण पत्र र प्रशिक्षण।

0: प्रतिबद्धता।
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र।
0: संचार, पर्यटन, स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र।
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा।
0: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र।
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता।
0: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँच मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन।
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।
2: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ।
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीपसुन चाँदी दोकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीपसुन चाँदी दोकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुन चाँदी दोकान, गैरा पाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
5: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
5: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम बिसा रुसै दे कार तब खिर्बे खैबे बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
3: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
3: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनु।
5: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड़का, फोन नंबर 0165-35-651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
6: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
7: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
6: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
8: एकैछिनको विश्राम पछि खबर सङ्गालमा पुनः स्वागत छ। अब पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उनी गैराती काठमाडौँ महाराजगंज स्थित घरबाटै पक्राउ परेका हुन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ। उनी विरूद्धको कसुर भने खुलाइएको छैन। तत्कालीन प्रधान न्यायाधीश जबरा विरूद्ध 2078 साल फागुनमा सांसदको महाभियोगको प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। उनीमाथि विभिन्न 21 अभियोग लगाइएको थियो। तत्कालीन संसदले महाभियोग टुङ्गो लगाउन सकेको थिएन, तर पनि उनी सर्वोच्च फर्किन पाएनन्। नेपालको खानदानी राणा परिवारका सदस्य चलेन्द्र शमशेर जबरा राणा प्रधानमन्त्री वीर शमशेर जबराको 4 पुस्ताको सन्तान हुन्। उनी वीर शमशेरका छोरा इन्द्र शमशेरका नाति हुन्। चलेन्द्रका बुबा युवराज शमशेर तत्कालीन राज संस्था स्थायी समितिका सदस्य थिए, तर चोलेन्द्र राजनीतिमा लागेनन्। वकालत पेशा गर्दा गर्दै चोलेन्द्र 2053 वैशाख 1 गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्ति भएका थिए। लामो समय अस्थायी न्यायाधीश भएका उनी पछि विशेष अदालतका सदस्य पनि भए। पुनरावेदन अदालत बुडोलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी 2071 सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति भएका हुन्। त्यसबेला संसदीय सुनाई समितिमा एमाले र माओवादीले जबराको विपक्षमा मत दिएका थिए, तर पछि उनी एमाले र माओवादी मिलेर बनेको नेकपाकै साथ पाएर प्रधान न्यायाधीश बनेका थिए। उनले 2075 पुस 18 गते प्रधान न्यायाधीश पदको कार्यभार सम्हालेका थिए, तर मन्त्री परिषद सदस्यको भागभण्डार लगायतका काण्डमा मुछिएपछि उनी विवादित बनेका थिए। उनी विरूद्ध कानून व्यवसायहरूले आन्दोलन समेत गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी भई आज स्वदेश फर्किनु भएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डाक्टर सोनी वाग्ले, गृहमन्त्री सुदन गुरूङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले स्वागत गरिरहेका छन्। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्च स्तरीय सप्ताहमा सहभागी हुन यही असोज 6 गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो। उहाँ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रमन्त्री शिशिर कनाल, प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई लगायतका हुनुहुन्थ्यो। यसैबीच प्रधानमन्त्री शाहभन्दा अघि नै न्यूयोर्क प्रस्थान गर्नुभएका परराष्ट्रमन्त्री खनाल भने राष्ट्रसंघीय महासभा अन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी भइरहनु भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले हिजो महासभालाई सम्बोधन गर्नुभएको थियो। अस्ति सो अवसरमा प्रधानमन्त्री शाहले जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिनुपर्नेमा जोड़ दिनु भएको छ। उहाँले गत भदौ 10 गते भुटेकोशी नदीमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिबारे जानकारी गराउँदै उक्त विपद स्थानीय त्रासी मात्र नभई विश्वका लागि एउटा चेतावनी पनि भएको उल्लेख गर्नुभएको छ। उहाँले सम्बोधनका क्रममा जलवायु परिवर्तनले भौगोलिक सीमा नचिन्ने भन्दै हिमनदी र बाढ़ी पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन् भनी उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपाल भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न प्रस्ताव गर्नुभएको छ। भ्रमणका क्रममा उहाँको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता समेत गर्नुभएको थियो। अब विदेशको समाचार। अमेरिकाले हुर्मज जलमार्ग 7 दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराग्चीकोले न्यूयोर्कमा मध्यस्थकर्ता मार्फतमा 7 दिन नियुक्त विराम र जलमार्ग खोल्ने नयाँ प्रस्ताव राख्नुभएको थियो। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव अस्वीकार गर्नुभएको अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले जनाएको छ। पत्रिकाका अनुसार इरानले आफ्ना शर्त पूरा गर्नेमा अमेरिकाका सशंकित बनेको छ। ट्रम्पले इरानमाथि पुनः बमबारी अभियान शुरू हुन सक्ने चेतावनी समेत दिनुभएको छ। इरानको प्रस्ताव गएको जुनको समझदारीमा आधारित थियो, जस अनुसार तेल निर्यातमा प्रतिबन्ध छूट र हुर्मजका समुद्री आवागमनमा सामान्य बनाउने लक्ष्य थियो। तर अमेरिका भने इरानको आणविक कार्यक्रम समेत समेटिएको थप व्यापक समझदारको पक्षमा देखिएको छ। राष्ट्रसंघको महासभामा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सत स्वीकार भए इरानलाई ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो। इरानले पनि समझदारका लागि आफूहरूलाई कुनै पनि हतार नभएको जनाएको छ। अब अन्तमा मौसम सम्बन्धी जानकारी। हाल मनसूनको निशापे रेखा पश्चिमतर्फ सर्दर स्थानको आसपास तथा पूर्वतर्फ सर्दर स्थानको दक्षिणमा रहेको छ। देशभर मनसूनी वायु पश्चिम वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको निशापीय क्षेत्रको समेत प्रभाव छ। हाल देशभर अधिकांश बादल लागेको छ। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा, बागमती र कर्णाली प्रदेशको केही स्थानमा साथै कोशी र बदेश प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने, कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागमा सालान्त्या बादल लाग्ने तथा कोशी मधेस र बागमती प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्टाङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै धेरै स्थानमा, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा कोशी र बदेस प्रदेशको तराई भूभागका एक दुई स्थानमा चट्टाङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर सङ्गारको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com रेडियो सफलता डट कम लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुन्छ। हाम्रो संसारले अहिले 9 बजेको खबर सङ्गार आउँछ। हामी सफलताको पाइलामा उपयोग गर्न सक्नुहुन्छ। रेडियो सफलता सुन्ने गर्छ।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने। बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9507-32575।
10: हेलो
11: सुनिता,
10: हजुर सधैँ कस्तो छ हजुरलाई?
12: आरामै छु। सुनिता, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्सको बिचमा।
13: फोन नम्बर 061-57-9015।
14: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
15: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, ढोका अर्डर गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5, पर्स्याङ चौक। फोन नम्बर 061-541-9584, 541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8, पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5, पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
19: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
20: होइन के भन्छ यो रेडियाले?
19: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
5: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
21: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
5: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
22: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560335394।
23: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
24: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
25: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
24: अनि कहाँ छ छोरा यो पसल?
25: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
26: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
25: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
24: पोखरा 2 बिन्दवासिनी बस पार्क,
25: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
24: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
25: मोबाइल नम्बर 98460-59581,
24: 98165-15475।
27: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560-27500।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
7: रेडियो सफलता 103.4 मेगाहर्ज।
8: उमंग

0: hear yourself. स्वयं को आवाजलाई सुन्नुहोस्।
1: हामी भित्र आउने र जाने हरेक श्वास एउटा आशीर्वाद हो। प्रेम रावत।
2: ये क्यों मिला है?
3: यो किन पाएका छौ?
2: क्यों मिला है?
3: किन पाएका छौ?
2: ये ज्ञान,
3: यो ज्ञानको ढोका हो,
2: मोक्षका दरवाजा,
3: मोक्षको ढोका हो।
2: इससे तुम ज्ञान समझ सकते,
3: यसबाट तपाईं ज्ञानलाई बुझ्न सक्नुहुन्छ।
2: इससे तुम आनन्द ले सकते,
3: यसबाट तपाईं आनन्द लिन सक्नुहुन्छ।
2: ये
3: यसबाट हेर्नुहोस्, ज्ञान त तपाईँले पाइसक्नु भएको छ। मानिसहरू के मात्रै गर्दैनन्, अभ्यासको समय आएपछि अर्कै कुरा गर्छन्। समय समय नै छैन। समय नै छैन। के का लागि समय छ अनि के का लागि समय छैन, यो कसले निर्धारण गर्छ? तपाईले नै।

तपाईले नै। यसको निर्णय तपाईले गर्नुपर्छ। यदि तपाई आफ्नो घरमा बस्नु भएको छ भन्दै हुनुहुन्छ मसँग समय छैन समय छैन, एकदमै ढिलो भइसक्यो, समय छैन समय छैन समय छैन, मैले जानुपर्छ मैले जानुपर्छ मैले जानुपर्छ, अनि पेट दुख्न थाल्छ, अलिअलि दुखाई होइन, तपाईँ बोल्न पनि सक्नुहुन्न, हलचल पनि गर्न सक्नुहुन्न, यताउता फर्किन पनि सक्नुहुन्न, तैपनि तपाईँ बसमा बस्नलाई जानुहुन्छ। यदि भित्र तीव्र इच्छा छ भने जेका लागि पनि समय निस्किन्छ, यदि इच्छा कम छ भने समय नै हुँदैन, समय छैन छैन। त जबसम्म तपाईँ अभ्यास गर्नुहुन्न, यसको उपयोग गर्नुहुन्न, तपाईँले के पाउनुहुन्छ? कसैले भन्छन् मैले त बुझिन, कसरी बुझ्नुहुन्छ? के हामीले फ्रेन्च भाषा सुनेका छैनौ? सुनेका छौ, केही शब्द हामी बोल्न पनि सक्छौ, किन के हामीलाई फ्रेन्च भाषा आउँछ? आउँदैन। केही शब्द किन बोल्न सक्छौ अनि पूरै भाषा किन बोल्न सक्दैनौ? के हामीमा क्षमता छैन? त्यसो भए के अन्तर छ? म बोल्न सक्छु, बोन्जु, सेवो, कोमतालेबु, नेक्सी, यिनलाई किन बोल्न सक्छौ अनि पूरा भाषा किन बोल्न सक्दैनौ? थाहा छ, यी शब्दहरूको हामीले अभ्यास गरेका छौं। यदि पूरै भाषाको अभ्यास गर्यौं भने पूरै भाषा पनि बोल्न सक्छौं। यो अभ्यासको कुरा हो कि होइन?

क्षमता त हामीमा छ। जुन कुराको अभ्यास गर्छौ त्यो कुरा सरल हुन्छ, जुन चीजको अभ्यास गर्दैनौ त्यो सरल हुँदैन। हिन्दी भाषाकै कुरा गरौं न, मलाई त हिन्दी बोल्न आउँछ। तर धेरै महिनापछि हिन्दी बोल्दा समस्या पर्छ, किनकि मेरो हिन्दी सामान्य खालको छैन, एकदमै शुद्ध हिन्दी बोल्छु। अहिले त उत्तराखण्डमा देहरादून पर्छ, पहिला त युपीमा थियो, युपीमा मानिसहरू हिन्दी बोल्थे। अनि जुन कुराको अभ्यास नै छैन त्यो कुरालाई कसरी बुझ्न सकिन्छ? जुन चीजको अभ्यास छैन, यहाँ कतिपय मानिसहरूलाई खाना पकाउन आउँछ होला, हरेक दिन खाना पकाउनुहुन्छ पनि, तर केही परिकार छन् जुन बनाउन सक्नुहुन्न। यसको अर्थ के पनि होइन भने त्यो बनाउन सक्नुहुन्न, होइन बनाउन सक्नुहुन्छ तर त्यसको अभ्यास गर्नु भएको छैन। अभ्यास गरेपछि थाहा हुन्छ कसरी गर्ने हो, त्यसपछि अभ्यास गरिन्छ अनि त्यसमा पनि निपुण भइन्छ। अभ्यास गर्ने कुरा हो, यदि अभ्यास गर्नुहुन्न भने कसरी बुझ्नुहुन्छ? अभ्यास गर्नुभयो भने तपाईँ बुझ्नुहुन्छ पनि। सुन्नुहोस्, बुझ्नुहोस् अनि यसको आनन्द लिनुहोस्। त यस्तो प्रेरणा लिएर, आनन्दको प्रेरणाका साथ बसेर जसले अभ्यास गर्छ, आनन्दको प्रेरणाबाट जसले सेवा गर्छ, आनन्दका लागि जसले सत्सङ सुन्छ, उसका लागि जीवनभरि आनन्दै आनन्दको प्रबन्ध भइसकेको हुन्छ। तर जसको विचार, जसको ध्यान यताउता यताउता यताउता बाँदर जस्तै दौड़िरहन्छ, उसँग आनन्द भएर पनि उसले त्यसलाई बुझ्न सक्दैन। यो सारा कुरालाई बुझ्नुपर्छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखराक महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-587-915।
9: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी। ग्राहक मिथेब मिथेब स्योमै, बैंकर लब के रुब धै छ्याब लब लागिरे, रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु। चदेबालो क्योइमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या तसिम विषा रोसैदे कार तब ख्योर्वे खैबे बैंक छो जरियासी थेरै सेल्पीसी केवाईसी विवरण धवै विवर नमकलमु। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाह पथ, काठमाडौँ।
10: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
11: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई

0: बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिक्स्ड पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60। दोस्ती टू मिक्स।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500। एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाण पत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
8: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: कम्पनी संचालक समितिको निर्णय,
8: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
6: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
8: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
6: उद्योग दर्ताको निवेदन फारम ख,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 पासपोर्ट साइजको फोटो,
6: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
8: मेसिन औजारको कोटेसन र स्किम,
6: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
8: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
6: आवश्यकता अनुसार 74 सदियारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
8: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
6: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिश पत्र।
8: संचार, पर्यटन, स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र।
6: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा।
8: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र।
6: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता।
8: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन।
6: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।
9: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
10: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
9: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
10: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
11: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेडुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811062983, 9855852855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
12: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
13: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर रा ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
14: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
15: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 5149185। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904। स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: हामी सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घर नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित संयोजित ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साथै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाएर हामी एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशाधित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ

0: कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। कार्यक्रम समय सन्दर्भमा हामी छलफल गर्नेछौं आज 16 श्राद्धको विषयमा। वर्षमा 24 पक्ष रहेका हुन्छन्। यी 24 पक्ष मध्ये आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा 16 श्राद्ध भन्ने गरिन्छ। एक पक्षमा 15 तिथि हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औंसीसम्मका वा जमरे औंसीसम्म 16 श्राद्धमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई 16 श्राद्ध भनिएको हो। यसै विषयमा हामी यो 16 श्राद्धको अवधिमा हामी रहेका छौं यही बीचमा, र 16 श्राद्ध भनेको के हो र श्राद्ध कसरी गर्ने, किन गरिन्छ, यसका वैज्ञानिक आधारहरू के छन्, यी विषयमा हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ पृथ्वीनारायण क्याम्पसका प्राध्यापक हुनुहुन्छ डाक्टर नारायण प्रसाद अधिकारी हुनुहुन्छ। नारायण सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद
0: हजुर। अहिले हामी 16 श्राद्धको यो सन्दर्भमा रहेका छौं। 16 श्राद्ध भनेको चाहिँ के हो?
1: 16 श्राद्ध, यो श्राद्ध शब्द चाहिँ संस्कृतिको संस्कृत भाषाको श्रद्धा विवर्तित भएर श्राद्ध भनेको हो। श्रद्धया क्रियते श्राद्धम, श्रद्धापूर्वक जे काम गरिन्छ त्यसलाई श्राद्ध भन्ने गरिन्छ। भनिए तापनि यो लोकमा पितृहरूका निमित्त गरिने विशेष कर्मलाई नै श्राद्ध भन्ने रूढ हुँदै आएको छ, र हामीले श्राद्ध भन्ना साथ विशेष खालको पितृकर्म भन्ने बुझ्छौ।
0: हजुर।
1: र यो पितृकर्म विशेष गरिकन एउटा गृहस्थले आफ्ना पितालाई, मातालाई जसले संसार दिए, समाज देखाए, सम्पत्ति दिए, जीवन कसरी जिउने हो भन्ने कुरा सिकाए, धेरै कुरा दिए, तिनलाई जीवित अवस्थामा पनि सम्मान गर्नुपर्छ, श्रद्धा गर्नुपर्छ, र उनीहरूको देहावसान भइसकेपछि पनि जुन दिन उनको देहावसान भएको हो त्यो स्मृतिमा त्यो दिन त्यही तिथि पारेर उनीहरूको सम्झना गर्नुपर्छ, श्रद्धा गर्नुपर्छ र श्राद्ध गर्नुपर्छ भन्ने हाम्रो चाहिँ पूर्वीय परम्परा हो। हुन त संसारमा सबै धार्मिक सम्प्रदायहरूमा, अन्य सभ्यताका समुदायहरूमा पनि आफ्ना बाबुआमालाई सम्झने चलन नभएको होइन, तर ती धर्म सम्प्रदायहरूका तुलनामा वैदिक सनातन धर्म समुदाय, धार्मिक समुदायहरूमा गरिने जुन श्राद्ध छ यो श्राद्ध अलिक विशेष खालको छ। त्यसैले श्राद्ध भन्ना साथ हामी पितृहरूलाई सम्झेर सम्बन्धित तिथिमा गरिने पितृकर्म बुझ्छौं, र 16 श्राद्ध भन्नाले अघि नानीले भनिहाल्नुभयो यो भाद्र कृष्ण पक्षभरि नै एउटा पक्षमा 15 तिथि हुन्छन्, पूर्णिमा पनि मिसाउँदाखेरि 16 तिथि हुन्छन्। ती 16 तिथिमा गरिने हुनाले यसलाई 16 श्राद्ध भनिएको हो। किनकि जसरी हाम्रो समय गणनामा 7 वटा 12 छन्, मानिसका हरेक कर्म, जन्म, मृत्यु ती 7 वटा 12 मध्ये एउटा 12 हुन्छ, त्यसै गरिकन यो चान्द्र गणना अनुसार सौर्य र चान्द्र, सूर्य र चन्द्र दुईटा ग्रह हाम्रा प्रत्यक्ष छन्, त्यसै कारणले हाम्रो पात्र पनि सौर्यमान र चान्द्रमान अनुसार दुई किसिमका पात्रहरू हुन्छन्। त्यो मध्ये सौर्यमास भनेको प्रत्येक महिनाको संक्रान्ति लागेपछि सूर्य एउटा राशिबाट अर्को राशिमा सर्ने हुनाले त्यसलाई सौर्यमास भनिन्छ, भने चन्द्रमाको समय चाहिँ पृथ्वीले चन्द्रमालाई परिभ्रमण गर्ने समय चाहिँ, चन्द्रमाले पृथ्वीलाई परिभ्रमण गर्ने समय चाहिँ अलि छोटो हुन्छ, यानि चान्जुन 28 दिनको हुने हुनाले, र त्यो अनुसार जुन चाहिँ प्रत्येक दिन चन्द्रमाले कुन कुन नक्षत्र पार गर्दै जान्छ त्यस आधारमा राशिहरू बनेका हुन्छन्, अनि त्यस आधारमा चाहिँ चन्द्रमासको परिकल्पना गरिएको छ, र चन्द्रमास अनुसार चाहिँ 16 तिथिहरू हुन्छन्, तीनै तिथिहरूलाई हामीले चाहिँ यो पक्ष भनिएको हो र यो पक्षभरि नै गरिने हुनाले यसलाई सोह्र श्राद्ध भन्ने गरिएको हो।
0: यो चाहिँ किन गरिन्छ?
1: यो किन गरिन्छ? पहिलो त कर्तव्य हो आफ्ना सन्तानको कि आफ्ना पितृहरूको सम्मान गर्नु, उनीहरूको आदर गर्नु, जीवित हुँदा पनि र जीवन परान्त अपरान्त जीवन समाप्त भइसकेपछि पनि, किनकि हाम्रो धर्मशास्त्रले हाम्रो दर्शनले जीवन भनेको अनन्त हो, आत्माको कहिले पनि मृत्यु हुँदैन, आत्माको कहिले पनि जन्म हुँदैन, आत्मा अजर छ, अविनाशी छ, अनन्त छ भन्ने गरेको छ। त्यसैले यो जुन जीवन हामीले प्राप्त गरेका छौं यो जीवन भनेको अनन्त जीवनको एउटा सानो खण्ड मात्रै, कालखण्ड मात्रै हो र यो जीवनबाट यो शरीर छोडेर गइसकेपछि पनि त्यो जुन आत्मा हो, त्यो जीवात्मा हो, त्यो चैतन्य सत्ता हो, त्यो चैतन्य सत्ता समाप्त हुँदैन र हामीले गरेका कर्म सुकर्महरू उनीहरूले देखिरहेका हुन्छन्। राम्रा कर्म उनीहरूका निमित्त गरिएका कर्महरूबाट उनीहरू प्रसन्न हुन्छन्, खुसी हुन्छन् र उनीहरूले हामीलाई निरन्तर आशीर्वाद दिइरहन्छन् र उनीहरूको आशीर्वाद लिइराख्नका लागि र हामी पनि कर्तव्य पथमा अग्रसर भइरहनका निमित्त हामीले यो सोह्र श्राद्ध अथवा कुनै पनि श्राद्ध गर्ने गर्छौं। श्राद्ध हो, यसको शुद्ध उच्चारण श्राद्ध हो। श्राद्ध शब्द हाम्रो लोकभाषामा श्राद्ध हुन गएको छ अनि श्रद्धा नै हो यसको मूल रूप, त श्रद्धा पूर्वक गरिने हुनाले यसको नाम श्राद्ध रहन गएको हो। मूल शब्द चाहिँ श्रद्धा नै हो।
0: यो श्राद्ध चाहिँ कहिले र कसरी गर्नुपर्छ?
1: श्राद्धको श्राद्ध चाहिँ पाँच प्रकारका छन् हाम्रो जीवनमा गरिने श्राद्ध। एउटा चाहिँ एकोत्तिष्ठ श्राद्ध भनिन्छ, जुन व्यक्तिको जुन दिन जुन तिथिमा शरीर छुट्यो, मृत्यु भयो, त्यही तिथिलाई समातेर गरिने श्राद्ध चाहिँ एकोत्तिष्ठ श्राद्ध हुन्छ। त्यो त्यसै दिन गरिन्छ, जुन बाह्र महिनामा, अब जुन महिनामा जुन तिथिमा जसको देहान्त भएको हो त्यही अनुसार गरिन्छ, एउटा श्राद्ध त्यो भयो। अनि अर्को श्राद्ध पार्वण श्राद्ध भनिन्छ, जसलाई महालय श्राद्ध पनि भनिन्छ। यो पर्व अनुसार गरिने हुनाले पार्वण भनिएको हो। यो पर्व भनेको यही अहिलेको पूर्णिमादेखि लिएर अर्को औँसीसम्मको यो सोह्र दिनको अवधिलाई चाहिँ पर्व भनिएको छ, पितृहरूको यो पर्व हो। त्यसैले यो पर्वमा गर्ने हुनाले एउटा पार्वण श्राद्ध भयो। अनि अर्को पनि श्राद्ध हुन्छ, हामी कहीँ घुम्दै कुनै तीर्थमा गइयो भने पनि कुनै राम्रो काम गर्दा हाम्रा पितृहरूले त्यसको आशा गरेका हुन्छन् र तीर्थमा गएर पितृहरूलाई सम्झेर गर्ने श्राद्ध चाहिँ त्यो पितृ श्राद्ध, त्यो चाहिँ तीर्थ श्राद्धका नामले जानिन्छ। अनि अर्को चाहिँ यो नान्दीमुखी श्राद्ध भन्ने पनि हुन्छ। नान्दीमुखी श्राद्ध भनेको कस्तो भनेदेखि, विवाह हुन आँट्यो, व्रतबन्ध हुन आँट्यो अथवा कुनै शुभ कार्य घरमा हुन आँट्यो भनेदेखि पितृहरूले त्यस्ता शुभ कार्यहरूमा चाहिँ आफूले छोडेर गएको ठाउँबाट के अपेक्षा गरेका हुन्छन् र त्यो कर्म गर्दा उनीहरूलाई प्रसन्नता हुन्छ भनेर, कुनै पनि कर्म गर्नुभन्दा, शुभ कर्म गर्नुभन्दा अगाडि पितृहरूको प्रसन्नताका लागि, खुशीका लागि, उनीहरूबाट आशीर्वाद प्राप्त गर्नका निमित्त पनि हामी श्राद्ध कर्म गर्छौं। यसरी श्राद्धका भिन्न भिन्न रूपहरू छन्।
0: यो श्राद्ध गर्ने विधि पनि त छ होला, कसरी
1: श्राद्ध गर्ने विधि छ? अब श्राद्धका किताबहरू बजारमा छन्, त्यो विधि अनुसार श्राद्ध हुन्छ। श्राद्धमा खास गरिकन मुख्य दुईटा कुरा हुन्छ, एउटा तर्पण हुन्छ, एउटा श्राद्ध हुन्छ। तर्पणमा चाहिँ जौ, तिल, जलबाट विभिन्न पितृहरू गोत्रसहित उनीहरूको नाम सम्झेर, अनि मैले चाहिँ यसरी यो जलाञ्जली दिइरहेको छु, तिलाञ्जली दिइरहेको छु, यसबाट तपाईँहरू तृप्त हुनुहोस् भनेर गरिन्छ, त्यसलाई भने तर्पण भन्छन्। त्यो तृप्ति दिने हुनाले तीर्खा मेट्ने हुनाले त्यसलाई चाहिँ तर्पण भनिएको हो। कहिले काहीँ कहीँ कहीँ चाहिँ पहिले श्राद्ध गरेर पछि तर्पण गर्ने चलन पनि हुँदो रहेछ, कहीँ कहीँ चाहिँ पहिले तर्पण गरेर पछि श्राद्ध गर्ने चलन पनि छ। तर हामी कहाँ चाहिँ यहाँ पहिले तर्पण गरिन्छ, तर्पणको कार्य सकिसकेपछि अनि श्राद्ध गरिन्छ। श्राद्धमा खास गरिकन पितृहरू कई उद्देश्य गरेर त्यहाँ ब्राह्मणहरूको स्थापना गरिन्छ। ब्राह्मण भन्नाले अब उपयुक्त खालका व्यक्ति पात्र जसका माध्यमबाट हामीले गरेको दान हामीले दिएको कुरा सूक्ष्म रूपले पितृसम्म पुगोस् भन्ने लक्ष्य राखेर गरिएको हुन्छ। त्यसमा चाहिँ अब पहिले पहिले त व्यक्ति नै मान्छे नै राखेर उनीहरूलाई भोजन गराउने चलन थियो, तर सबै ठाउँ त्यो नपाइने न सम्भव नहुने हुनाले एउटा कुशको भए पनि ब्राह्मणको प्रतीक राखेर अनि उनलाई भूस्वामी ब्राह्मण पितृ ब्राह्मण भनेर यसरी चाहिँ हामीले उनीहरूको अब यो हस्तार्घ हात धुने पादार्घ गोडा धुने अनि त्यसपछि आचमन आचमन दिने जसरी एउटा घरमा आएको अतिथिलाई हामीले सम्मान गर्छौं श्रद्धा गर्छौं अनि अन्तमा गएर भोजन गराएर अनि केही दक्षिणा दिएर तृप्त गरेर चाहिँ पठाउँछौं त्यसै गरिकन यो कर्म पनि गरिन्छ। यो श्रद्धापूर्वक गरिने हुनाले यसलाई चाहिँ श्राद्ध भनिएको हो। यसका दुईटा भाग हुन्छन्, एउटा तर्पण एउटा श्राद्ध पिण्डदान भनौँ न। पिण्डदान र शिरादान दुई किसिमको हुन्छ हजुर।
2: यसरी भनौँ न किन गर्नुपर्छ श्राद्ध, यसको वैज्ञानिक पक्षहरू पनि होलान् के?
1: यसको वैज्ञानिक पक्ष होलान् किनकि हाम्रा पूर्वजहरूले कुनै पनि कर्म गर्नुको पछाडि लामो अनुसन्धान अध्ययन गरेर मात्रै कर्मको व्यवस्था गरेको बुझिन्छ। किनकि जुन बेलामा मानिस पशुको अवस्थामा थियो त्यो बेलामा त के कर्तव्य हो के अकर्तव्य हो उसलाई थाहा थिएन। खानु लाउनु र लाउनु पनि के अब खानु र सुरक्षित हुनु मात्रै उसको जीवन थियो। जब उसको चेतनाको विकास हुँदै हुँदै हुँदै हुँदै गयो, कर्तव्य बोध उसमा हुँदै गयो, गइसकेपछि मैले कस कसबाट मेरो जीवनमा सहयोग लिएँ, ती व्यक्ति वस्तु पदार्थप्रति म चाहिँ अनुगृहित हुनुपर्छ, तिनलाई धन्यवाद दिनुपर्छ, तिनीप्रति पनि मेरो केही कर्तव्य रहन्छ भन्ने जब ज्ञानको चेतनाको विकास भयो र यो विकाससँगै यी पूजा श्राद्ध सम्मान यी मर्यादाहरूको जन्म भयो र पशुको जीवनमा बाबुलाई के गर्ने आमालाई के गर्ने उसको निर्णय देवता छ, उसको केही छैन, उसलाई सबै समय छ, उसलाई चुरुम चुरुम खान पाए भयो अनि सुरक्षित ठाउँमा बस्न पाए भयो, अब आफ्नो शारीरिक आवश्यकता जे हो त्यो सम्पूर्ण गर्न पाए भयो, तर हामीलाई त्यतिले पुगिरहेको छैन मानिस जातिलाई। हामीले जीवनमा धेरै व्यक्तिहरूबाट धेरै संस्थाबाट धेरै कुरा लिएका हुन्छौँ। मैले केही कुरा जाने कसैले लेखिदिएर कसैले भनिदिएर कसैले अनुभव गरेर भनिदिएको हुनाले मैले जाने भने मसँग भएको ज्ञान त आविष्कार त कसैले गरेको हो नि त, त्यो पाएँ मैले र त्यसका माध्यमबाट म समाजमा प्रतिष्ठित भएँ भने जसबाट मैले त्यो ज्ञान प्राप्त गरेँ त्यो प्रति म अनुगृत हुन पर्यो नि, त्यसलाई धन्यवाद दिन पर्यो नि। त्यस्तै गरिकन जसबाट मैले यो शरीर पाएँ यो शरीर नपाएका भए म यो सुन्दर संसार देख्ने थिइनँ, यी कुराहरू ग्रहण गर्न सक्ने थिइनँ, यो ज्ञान प्राप्त गर्न सक्ने थिइनँ र आफ्नो मुक्तिको मार्ग पनि खोज्न सक्ने थिइनँ भने जसले यो सुन्दर संसार दिए शरीर दिए तीप्रति पनि त मेरो केही कर्म कर्तव्य होला नि त, तीप्रति पनि म अनुगृत हुनुपर्छ, तिनलाई पनि धन्यवाद दिनुपर्छ भन्ने यो भावनाको विकास भयो। मलाई कसैले प्रकाश दियो आँखा दियो, आँखा मात्रै दिएर प्रकाश नदिएका भए पनि त मैले केही गर्न सक्ने थिइनँ नि, मलाई प्रकाश पनि दियो र संसार देख्न पाएँ र प्रकाश छ तर आँखा नदिएका भए पनि मैले देख्न पाउने थिइनँ। त्यो जसले प्रकाश प्रदान गर्यो जसले आँखा प्रदान गर्यो त्यो तेजीय वस्तुप्रति पनि मेरो केही कर्तव्य हुन्छ। मलाई श्रवण शक्ति दियो, मलाई हावा दियो, पानी दियो, धरती दियो, अन्न दियो, फल दियो, दूध दियो, यी सारा कुराबाट मेरो जीवन चाहिँ यो अवस्थासम्म आइपुगेको छ भने मैले यी सबै वस्तु व्यवहार कुरा व्यक्तिप्रति चाहिँ आभारी हुनुपर्छ, तिनीप्रति मेरो केही न केही कर्तव्य हुन्छ भन्ने आधारमा यी पूजा आजाका कुराहरू जन्मेका हुन्। हामीले एक अञ्जली पानी नदिँदैमा सूर्य हामीसँग रिसाएर अथवा सूर्य हामीले आफ्नो कर्तव्य गर्न छोड्ने हुँदैन। उसलाई हामीले पानी दिउँ नदिउँ मतलब छैन, ऊ आफ्नो टाइममा उदाएको छ, आफ्नो टाइममा अस्ताएको छ, ऊ दिनुपर्ने प्रकाश दिएको छ। हामीले एउटा चाहिँ अगरबत्ती सल्काएर नबाल्दैमा त्यो हावालाई केही हुनेवाला छैन, हामीले प्राण लिइरहेका छौँ, पूजा नगर्ने मान्छेले पनि सास फेरेकै छन् दिएका, तर हामीले चाहिँ ओहो यत्रो ठुलो प्राण, यत्रो ठुलो चाहिँ वायु हामीले प्राप्त गर्यौं, जीवन प्राप्त गर्यौं, यो वायु नभएको भएदेखि जीवन सम्भव थिएन, र यो वायुलाई हामीले कति प्रदूषित पनि गरिरहेका छौं, र हाम्रो कर्तव्य हो यसलाई शुद्धिकरण पनि गरिदिन् भनेर त्यो काम गरियो। र यस्तै यस्तै गर्दै गर्दै जाँदाखेरिमा हाम्रा कर्तव्यहरू जन्मिएका हुन्। जति जति मानिस सुसभ्य सुशिक्षित हुँदै जान्छ त्यति त्यति उसको कर्तव्य बोध पनि बढ्दै जान्छ र कर्महरू पनि बढ्दै जान्छन्। यसै आधारमा हाम्रा पूर्वजहरूले बहुत लामो अध्ययन गरेर अनुसन्धान गरेर यी पूजाका कुराहरू श्रद्धाका कुराहरू श्राद्धका कुराहरू परिकल्पना गरेका हुन्। जहाँसम्म हाम्रो यो पितृपक्षको कुरा छ त्यसको पछाडि यति कुरा मात्रै नभएर सौरमण्डलमा ग्रहहरूको अवस्थिति कस्तो छ र एउटा जीवन यो मात्रै होइन, योभन्दा पूर्व पनि जीवन थियो, अहिले हामी बाँचिरहेका छौँ, केही समयपछि यो शरीर पनि हामीले छोड्नुपर्छ र यहाँबाट मुक्त हुनुपर्छ, यहाँबाट शरीर छरिसकेपछि को अवस्था के हुन्छ भन्ने बारेमा पनि गहिरो अध्ययन उनीहरूले गरे। गर्ने क्रममा मानिसका तीनवटा गति हुने, प्राणीका तीनवटा गति हुने मोटामोटी भन्छु उनीहरूले देखे। एउटा के गति देखे त भन्दा प्राण छोड्ने बित्तिकै उसले कुनै पनि शरीर नलिने सिधै परब्रह्म परमात्मामा गएर विलीन हुने अथवा मुक्त हुने मोक्ष हुने अवस्था पनि हुँदो रहेछ। अनि अर्को अवस्था कस्तो हुँदो रहेछ भने धेरै लामो समयसम्म शरीर ग्रहण नगरिकन अन्तरिक्षमा कतै अडिएर बस्नु पर्ने अवस्था, मुक्ति पनि भएको छैन, शरीर पनि ग्रहण गर्न पाइएको छैन, त्यो अनुकूल वातावरण मिलेको छैन, एउटा त्यो अवस्था पनि हुने रहेछ। र अर्को अवस्था के हुने रहेछ भने एउटा शरीर छोड्यो तत्काल अर्को शरीर अर्को चाहिँ ग्रहमा प्रवेश गरेर अर्को शरीर लिइहाल्यो, त्यो पनि अवस्था हुने रहेछ। त अब यो पितृकर्मको जहाँसम्म कुरा छ त्यो कुरा गरिरहँदाखेरिमा अब शरीर छोडेर तत्कालै अर्को शरीर लियो, अर्को शरीरमा गयो ऊ सिद्धियो त्यो कर्म, र जसले चाहिँ नि अब शरीर छोड्यो तर अर्को शरीर ग्रहण गरेन, किनकि अर्को शरीर ग्रहण गर्नको निमित्त पनि उपयुक्त वातावरण चाहियो, किनकि उसले कस्तो कर्म गरेको छ त्यही अनुसार को गर्व उसले प्राप्त गर्न पर्यो। एउटा सामान्य के चलन रहेछ के छ हामीहरूको चलन भनेदेखि चाहिँ असाध्यै पुण्यात्मालाई पनि जन्म ग्रहण गर्न गाह्रो हुन्छ, शरीर प्राप्त गर्न गाह्रो हुन्छ, अत्यन्तै पापिष्ठलाई पनि जन्म गर्न गाह्रो हुन्छ। त्यसैले सितिमिति महापुरूषहरू चाहिँ जब धरतीमा आउँछन् आउँदा उनीहरूले चाहिँ गर्व सिलेक्ट गर्छन् कस्तो ठाउँबाट हामी कहाँ पैदा हुने भनेर। जस्तै हाम्रो देश बुद्धजन्यको देश भन्छौ, बुद्ध ऐतिहासिक व्यक्ति पनि हुन्। बुद्धकै जन्मको एउटा प्रसङ्ग कस्तो छ भने बुद्धका बाबुआमा शुद्धोधन र चाहिँ महामाया लामो समयसम्म निसन्तान भएर बसिरहे, सन्तानका निमित्त अनेक पूजा आजा गरे, अनेक अनुष्ठानहरू गरे, अन्तत्व गत 57 वर्षको उमेरमा गएर अनि उनीहरूको एउटा रीतिरिवाज अनुसारको एउटा अनुष्ठान सम्पन्न गरिसकेपछि रात्रिमा चाहिँ नि महामायाले तन्द्रा अवस्थामा, सपना पनि होइन त्यो, तन्द्रा अवस्थामा कस्तो दृश्य देखिन् भनेदेखि एउटा कुनै दिव्य आत्मा पुरुष नजिकै आएर प्रार्थना गर्यो र के भनेर प्रार्थना गर्यो, आमा म धेरै लामो समयदेखि चाहिँ उपयुक्त खालको गर्वको खोजीमा छु र मैले मलाई जन्म लिनका निमित्त उपयुक्त किसिमको गर्व पाइरहेको छैन थिइनँ र आज चाहिँ तपाईँको कोखमा तपाईँको काखमा म प्रवेश गर्न चाहन्छु, मलाई तपाईँ बास दिनुहुन्छ भनेर उनले प्रार्थना गरे त्यस्तो कथा छ अनि उनले स्वीकृति गरिन् अथवा तन्द्रा अवस्थामा स्वप्न अवस्थामा त्यसपछि त्यो चाहिँ जुन दिव्य आत्मा हो त्यो आत्मा एउटा हात्तीको स्वरूप लिएर त्यसलाई तीन पर्व परिक्रमा गर्यो र दाहिनेपट्टिको कोखमा गइसकेपछि ऊ त्यहाँबाट विलय भयो र त्यो कुरा चाहिँ नि उनले आफ्ना श्रीमानलाई भनिन् र ज्योतिषीहरूलाई चाहिँ नि देखाए पछि गएर यो दिव्य आत्माको प्रवेश तपाईँहरूको कोखमा भएको छ त्यसकारणले चाहिँ यस्तो भएको हो यो त्यो लक्षण हो भनेर उनीहरूले बुझाए यस्तो कथा आउँछ भन्नुको मतलब के हो भनेदेखि भगवान कृष्णको कुरा पनि त्यस्तै छ देवकीको गर्भमा कृष्ण आउनुको पछाडि उनले चाहिँ किन यसरी आउनुभयो त भन्दाखेरिमा तपाईँहरूले पूर्व जन्ममा मलाई एकदम सुयोग्य पुत्र प्राप्त होस् भनेर तपश्चर्या गर्नुभएको थियो अनुष्ठान गर्नुभएको थियो र मैले खुसी भएर तपाईँलाई वरदान पनि दिएको थिएँ म उपयुक्त समयमा आउँछु भनेर दिएको थिएँ त्यही अनुसार चाहिँ अहिले यसरी आएको हुँ भनेर उहाँले भन्नुभएको छ यो एउटा यस्तो कुरा भयो अर्को अत्यन्तै बदमास अत्यन्तै घाती पापिष्टहरूले पनि त्यो गर्व प्राप्त गर्न गाह्रो हुन्छ र सामान्य अवस्थाका प्राणीहरूले चाहिँ शैलीसँग अर्को जीवन प्राप्त गर्छन् भन्ने यस्तो चाहिँ लेखिएको छ सायद यसका पछाडि पनि केही अध्ययन अनुसन्धान गरेर यी कुराहरू भयो होलान् यद्यपि त्यति बेला आजका जस्ता चाहिँ वैज्ञानिक उपकरणहरूको आविष्कार भइसकेको थिएन विकास भइसकेको थिएन ल्याबोरेटरीहरू प्रयोगशालाहरू चाहिँ थिएनन् तापनि अन्तर्ज्ञान अन्तर साधनाका बलले प्रभावले तपश्चर्याका प्रभावले आफ्नो चेतना शक्तिलाई बुद्धि शक्तिलाई ज्ञान शक्तिलाई सूक्ष्मभन्दा सूक्ष्म पारेर हरेक वस्तुको भित्र त्यसलाई प्रवेश गराएर देख्न सक्ने त्यस्तो क्षमता हाम्रा पूर्वजहरूमध्ये कसैले गरेका थिए त्यही आधारमा यस्तो यस्तो गर्नुपर्ने रहेछ यस्तो गर्यो भने यस्तो हुन्छ भनेर एउटा व्यवस्था बनाइदिए त्यस अनुसार चाहिँ यी कुराहरू भएका हुन् अब यसरी जीवन छोडेर गएका जुन आत्मा हुन् ती आत्माहरू सद्यो मुक्त पनि भएनन् अर्को चाहिँ नि जीवन ग्रहण गर्नको निमित्त उपयुक्त वातावरण उपयुक्त गर्व उपयुक्त योनि पनि उनीहरूले प्राप्त गरेन भने त्यो अवस्थामा उनीहरू गएर बस्ने र निश्चित ठाउँ छ भन्ने कुरा पत्ता लगाए त्यो ठाउँ कहाँ चाहिँ रहेछ त भन्दा यही सौरमण्डल अन्तर्गत चन्द्रमाको चाहिँ नि ग्रह भन्दा चन्द्र ग्रह भन्दा अलिकति माथि नजिकै चाहिँ नि त्यो चाहिँ ठाउँ छ त्यसलाई एउटा लोकको परिकल्पना गरेका छन् जस्तै मनुष्य लोक भनिएको जस्तै देवलोक भने जस्तै त्यसलाई पितृलोक भनेर भनिएको छ त हाम्रा चाहिँ नि दिवंगत जुन पिता परपितामह मातामहहरू हुन् उनीहरूले चाहिँ नि केही समय त्यहाँ गएर विश्राम गरेका छन् र त्यो चाहिँ नि एउटा सूर्यले घुम्दै जाँदाखेरिमा जब कन्या राशिमा सूर्य आउँछ कन्या राशिमा सूर्य आएका बेला त्यो जुन भाग हो त्यो पृथ्वीको नजिक पर्न जान्छ र ती सूक्ष्म रूपमा रहेका जुन देवलोकमा के पितृलोकमा रहेका चाहिँ पितृहरूको चेतना चाहिँ अनि परिभ्रमण गर्न पृथ्वीलोकमा आउँछ आउँदाखेरिमा आफूले किनकि तिनको चाहिँ शरीर मात्रै नष्ट भएको हो उनको चैतन्य मन बुद्धि चित्त अहंकारी सूक्ष्म शरीर त नष्ट भएको छैन वायवीय शरीर त नष्ट भएको छैन अनि उनीहरूले चाहिँ जहाँ आफूले जीवन बिताए जसलाई आफूले चाहिँ माया गरेर पाले पोषण गरे मेहनत गरेर जहाँ जुन ठाउँमा उनीहरूले आफ्नो घर बनाए बसे त्यो प्रतिको उनीहरूको अनुराग रहिरहन्छ र घुम्दै जाँदा त्यो ठाउँमा पनि उनीहरूले प्रवेश गर्ने अनि केही आशा अपेक्षा गर्ने हुन्छ यो पितृपक्षलाई त्यस रूपमा लिइएको छ त्यस कारणले यो बेलामा चाहिँ हामीले पितृलाई सम्झेर त्यो तिथिमा केही गरियो भनेदेखि उनीहरू खुसी हुन्छन् र हाम्रा कर्तव्यबाट क्रियाबाट कर्मबाट उनीहरू खुसी हुन्छन् र वरदान दिन सक्छन् आशीर्वाद दिन सक्छन् भन्ने चाहिँ यो मान्यता यसरी स्थापित भएको हो देखिन्छ यसको वैज्ञानिक चाहिँ कारण यस्तो देखिन्छ अर्को कुरा यही सन्दर्भमा के पनि भन्न छ भनेदेखि श्राद्ध चाहिँ विशेष गरिकन यो औँसीको तिथिमा गर्ने चलन पनि हामी कहाँ छ यसको पछाडि पनि के कारण रहेछ भने सूर्यका असंख्य किरणहरूमध्ये एउटा किरणको नाम रहेछ अमा भन्ने किरण त्यो अमा भन्ने किरण सिधै धरतीबाट पितृलोक हुँदै सूर्यलोकसम्म पुग्दो रहेछ र त्यही किरणको माध्यमबाट चाहिँ पितृहरू डुङ्गा जस्तो गरेर एउटा वाहन जस्तो गरेर अनि पृथ्वीमा आउने र पृथ्वीबाट जाने गर्दोरहेछन्। त्यस कारणले चाहिँ त्यो अमा भन्ने किरण विशेष गरिकन एउटा खास तिथिमा त्यो किरण चाहिँ प्रभावित हुने हुनाले त्यो तिथिको नाम अमावास्या भयो। अमा भन्ने तिथिको बास भएको हुनाले किरणको बास भएको हुनाले अमावास्या भयो। त अमावास्याको दिन गरिएका कर्म पितृकार्य जुन छन् त्यसबाट चाहिँ त्यो कर्मको जुन सूक्ष्म तत्व हो त्यो जुन वायवीय चाहिँ कुरा हो त्यो पितृले शैलीसँग प्राप्त गर्न सक्छन् पुग्न सक्छन् भन्ने एउटा मान्यता पनि छ। त्यसैले अब यो औँसीका दिन पितृ श्राद्ध गर्नका पछाडि पनि र यो विशेष गरिकन सोह्र श्राद्धमा यो कृष्ण पक्षको भाद्र शुक्ल कृष्ण पक्षको यो अवसरमा श्राद्ध गर्नुको पछाडि पनि यिनै कारणहरू चाहिँ देखिन्छ।
2: यति हुँदाहुँदै फेरि पनि पछिल्लो समयमा भनौँ न त्यति हुन्छ नि श्राद्ध गर्नै पर्छ भन्ने खालको पनि छैन। फेरि ओमकार परिवारभित्रका विभिन्न सम्प्रदायहरूमा आफ्नै विधि अनुसार चाहिँ सम्झिने मात्रै छ कि त्यो श्राद्ध गर्नै पर्छ भन्ने छैन, आफ्नो विधिले गर्छन्। यसलाई चाहिँ कसरी लिन सकिन्छ?
1: अब यस्तो छ, मानिसको जुन संस्कार जुन सभ्यता जुन परम्परा जुन परिपाटीमा ऊ हुर्क्यो बढ्यो गयो उसले त्यही अनुसारको अपेक्षा गर्ने हो। अब हाम्रो पूर्वीय परम्परामा पनि विभिन्न धर्म संस्कृतिहरूको जन्म भएको छ, ती हरेकले आफ्नै आफ्नै ढंगले गर्छन् र जुन व्यक्ति जुन संस्कृतिमा जन्मेर जसरी गयो उसले पनि त्यसरी गर्दै गयो र उसले आफ्ना पछिका चाहिँ अनुजहरूबाट पनि त्यही अपेक्षा गरेको हुन्छ, त्यसरी जाने भयो। बाँकी रहेको कुरा गर्न पर्छ कि पर्दैन भन्ने जहाँसम्म कुरा छ, अब यो मानिसले नबुझेर पनि अब यो वाहिघात कुरा हो भनिरहेको अवस्था छ। अब बुझ्ने जुन चाहिँ परिवेश हो त्यो परिवेश निर्माण गर्न हामी सकिरहेका छैनौँ। जुन दिन मानिसहरू यो विषयमा बुझ्ने हुन्छन् बुझ्ने भइसकेपछि चाहिँ उनीहरूले हो अब आफ्नो केही नै छैन म केही मान्दिनँ भन्नेहरूका निमित्त त कुनै ओखति भएन, अन्यथा म ठान्छु जो चाहिँ अब यो गर्न पर्दैन केही पनि होइन भनेर जुन भनिरहेको एउटा समुदाय छ त्यो समुदाय चाहिँ यो किसिमको वैज्ञानिक बोधबाट चाहिँ ऊ अनभिज्ञ छ। जुन दिन उसलाई यसको राम्रोसँग बोध हुन्छ जानकारी हुन्छ ज्ञान हुन्छ त्यो दिन चाहिँ उसले ए यो त गर्नुपर्ने कुरा रहेछ, यो मैले मात्रै होइन पछि मेरा लागि पनि कसरी गर्छ नि त, निरन्तर चल्ने कुरा हो नि त, मैले जे पाएको छु त्यसको पाएको पछाडि पनि केही न केही कारण त छ नि, यही जीवनमा पनि म हिँड्दैछु कहिले राम्रो कुरा पाउँछु मैले कहिले नराम्रो कुरा पाउँछु आकस्मिक रूपमा पाउँछु होइन, राम्रा घटना पनि आकस्मिक रूपमा घट्छन् नराम्रा घटना आकस्मिक रूपमा घट्छन् त्यसको पछाडि पनि केही कारण त होला नि भन्दा यी कारणहरू यस्ता सूक्ष्म कारणहरू हुन्छन् र हरेक मान्छेले आफ्नो जीवनमा राम्रा राम्रा कुराहरू घटित हुन् नराम्रा कुरा घटित नहोस् भन्ने चाहन्छ भनेदेखि उसले यी सबै कर्तव्यहरू गर्दै गर्दै गयो भने उसको जीवन चाहिँ राम्रो बन्दै जान्छ। राम्रो बन्दै जानुको अर्थ के हो त भन्दा ऊ कर्मबन्धनबाट बिस्तारै मुक्त हुँदै हुँदै हुँदै गरे एक दिन चाहिँ परम मोक्षको अवस्थामा पुग्छ, परमात्मा स्वरूप हुन्छ, परमात्मा लिन हुन्छ, परमात्माको नजिक पुग्छ। यस्तै धारणा चाहिँ हाम्रा पाँचवटा प्रकारका मोक्षको परिकल्पना पनि गरिएको छ, यी कुराहरू हुन्छ भन्ने मलाई लाग्छ। यो अध्यात्म विज्ञानको विषय हो, भौतिक विज्ञान एउटा पक्ष भयो, अध्यात्म विज्ञान एउटा पक्ष भयो। एउटा ज्ञान छ जसले चाहिँ नि भौतिक शरीरको बारेमा जीवनको बारेमा जगतको बारेमा विश्लेषण गरेर के रहेछ भनेर छुट्याएर पदार्थको विश्लेषण गरेर हेर्छ भने एउटा विज्ञान यस्तो पनि छ जसले अन्तरचेतनाको बारेमा अध्ययन गर्छ र अन्तरचेतनाको बारेमा अध्ययन गर्ने जुन विज्ञान हो त्यो विज्ञान अन्तर्गतका विषयहरू यी हुन्। त्यसो भएको हुनाले यो विज्ञानलाई नबुझुन्जेलसम्म मानिसलाई अन्यल हुन सक्छ, जब मानिस यो विज्ञानको विषयमा जानकार हुन्छ त्यति बेला चाहिँ ऊ स्वतः नै ए यो मेरो कर्तव्य रहेछ मैले गर्नै पर्ने रहेछ मैले छोड्न हुँदैन यो कसैको लागि होइन अन्तत मेरै लागि हो भन्ने कुरा बुझ्छ।
2: हजुर, कर्तव्यको कुरा गर्ने हो भने धेरै पहिला भनौ न त्यो कर्तव्यको सिकाइ पुस्तान्तरण हुँदै आएको थियो, अहिले बरु त्यो कर्तव्यहरू अधिकारका कुरा बढी आए कर्तव्यका कुराहरू चाहिँ हराउँदै गए कि जस्तो देखिएको छ, यो के कारणले चाहिँ यस्तो भइरहेछ?
1: अब यो यसमा चाहिँ दुईवटा कारण छन्, एउटा हामीले हाम्रा पुस्तालाई हामी भन्दा पछि आउने पुस्तालाई हामीले जानेका कुराहरू हस्तान्तरण गर्न जानेनौ सकेनौ भ्याएनौ। अर्को कुरा चाहिँ जुन शिक्षा दीक्षा अहिले हामीले व्यवस्था गरेका छौं त्यसको प्रभाव पनि हो, किनकि भौतिक चिन्तन र आध्यात्मिक चिन्तन यी हुन त पूर्णतामा पुग्दाखेरिमा एक अर्काका परिपूरक हुन्, तापनि मानिसहरूको पूर्ण दृष्टि नभइसक्दाका अवस्थामा भौतिकवादीहरूले अध्यात्मका कुरालाई विश्वास नगर्ने र अध्यात्मवादीहरूले भौतिक कुरालाई वाइघाटो भन्ने हामी कहाँ छ। त्यसो भएको हुनाले भौतिक विज्ञान र भौतिक विषयका मात्रै अध्ययन गर्दै आएका त्यसलाई नै मुख्य कुरा हो भन्ने ठान्दै आएका व्यक्तिहरूलाई मा अब यो कर्तव्य भन्दा पनि अधिकारका कुराहरू बढी उभाएर आए। जसले अब यो अलिकति आफ्ना परम्परागत कुराहरू सूक्ष्म चाहिँ विज्ञानका कुराहरूलाई पनि आत्मसात गर्दै आयो अथवा सांस्कृतिका रूपमा अथवा सभ्यताका रूपमा या चाहिँ ज्ञानका रूपमा उनीहरूका निमित्त चाहिँ यो स्वीकार्य नै भयो गर्दै आइरहेको छ। अब गर्दै आउनेहरूका बीचमा पनि दुईटै भेद छ, एउटा चाहिँ बुवाले गर्नुभयो अब हजुरबाले नै गर्नुभएको थियो त्यसरी मैले गर्नुपर्छ किन गर्नुपर्छ भन्ने कुरा थाहा नभएको पनि गरिराख्ने एउटा परम्परा छ, एउटा चाहिँ जानेरै यो यसो भएर यसरी गर्नुपर्छ भनेर जान्ने र गर्ने परम्परा छ, एउटालाई त्यो जानकारी छैन जानकारी नभएको हुनाले नगरे पनि हुन्छ नगरेको पनि जीवन चलेकै छ नि त भन्ने यो अर्को पक्ष पनि भयो। त्यसैले आवश्यकता के हो भनेदेखि यो भित्रको विज्ञानलाई आत्मसात गरेर आफूले पनि आत्मसात गर्ने र अरूलाई पनि हस्तान्तरण गर्ने जुन गुरूकुलीय पद्धति हामी कहाँ थियो त्यो गुरूकुलीय पद्धति ह्रास भएको हुनाले यो अवस्था आएको हो भन्ने मलाई लाग्छ।
2: अहिले पछिल्लो समयमा हामी कस्तो खालको विज्ञानको कुरा गरिरहेछौं, जस्तै यही धर्म संस्कार संस्कृतिका कुराहरू यही श्राद्ध गर्ने कुरा पनि जीवित हुँदा नै सेवा गर्दा भइहाल्यो नि त्यसपछि मृत भएपछि त सकियो बरु नगरे नै हुन्छ भनेर जाने बुझेकाले त्यो खालको सन्देश दिने खालको अवस्था पनि आएको छ, यसलाई चाहिँ कसरी लिने?
1: होइन उनीहरूको जाने बुझेका भन्नाले उनीहरूले यो जीवन नै सबै जीवन हो यसपछि कुनै जीवनको अस्तित्व छैन भन्ने दृष्टिकोण राख्नेहरूका निमित्त त यो कुरा ठिकै हो, तर जीवन भनेको अनन्त हो, अनन्त जीवनको एउटा यो कालखण्ड हो यो जीवन भनेको, त्यसै कारणले यो जीवनमा पनि गर्नुपर्छ र यो जीवनबाट मुक्त भइसकेपछि पनि गर्नुपर्छ भन्ने त्यो बुझ्ने मान्छेले भन्ने कुरा हो। किनकि अब मलाई चाहिँ मरेपछि अब मरिसक्यो त्यो फर्केर आएको कसैले देखेको छैन जानेको छैन त्यो गर्न नगर्नु केही अर्थ छैन बरु जाने अब यहीँ बाजुन्जेल नै राम्रो गर्नुपर्छ भन्ने कुरा पनि एक मानेमा त ठिकै हो, किन ठिक हो त भन्दाखेरिमा बाजुन्जेलसँग उपेक्षा गर्ने अनादर गर्ने दुःख दिने धरधरी रुवाउने अवस्थामा पुर्याउने र मरेपछि तिनका नाम कपाल काटेर छेउ गरेर अनि अर्कालाई देखाएपट्टि गर्ने मित्र श्राद्ध गर्ने यो त विकृति नै हो होइन। त भन्न त्यो खोजेको होइन, भन्न खोजेको के हो त भन्दा जीवित अवस्थामा पनि त्यो शरीरलाई के आवश्यकता परेको छ त्यही अनुसार चाहिँ हामीले कर्म गर्नुपर्छ कर्तव्य गर्नुपर्छ र यो जीवन छोडिसकेपछि पनि अशरीरी भइसकेपछि पनि त्यो अशरीरी भएको अवस्थामा जुन कर्म गर्नाले त्यो अशरीरी तत्व चाहिँ प्रसन्न हुन्छ खुसी हुन्छ ऊ हामीप्रति कृतज्ञ हुन्छ आभारी हुन्छ र हामी पनि ऊबाट चाहिँ अनुग्रहित हुन्छौं त्यस्तो कर्म चाहिँ हामीले गर्नुपर्छ। किनकि एकले अर्कालाई चाहिँ सहयोग गरेर नै परस्परम भावयन्तस्य परम भाष्यत भनेर कृष्णले पनि भन्नुभएको छ, त्यो देवताहरूका सम्बन्धमा पनि पितृहरूका सम्बन्धमा पनि त्यो त्यही नै हो।
2: हामी कार्यक्रमको लगभग अन्त्यतर्फ आइसकेका छौं, अन्त्यमा के भन्नुहुन्छ?
1: अन्त्यमा हाम्रो जुन कर्म संस्कारका कुराहरू छन् यिनका पछाडि गहिरो विज्ञान लुकेको छ, हाम्रा कतिपय कर्म गर्ने मान्छेहरू र गराउने मान्छेहरू पनि एउटा परम्परागत रूपमा यो गर्नुपर्छ भनेर गरिराखेको अवस्था र अलिकति राम्रोसँग गहिरो गरेर अध्ययन नगर्ने जुन अवस्था छ त्यो अवस्थाबाट हामी बिस्तारै मुक्त हुँदै जानुपर्छ। हामी जे कर्म गर्दैछौ त्यो कर्म अध्ययन गरेर राम्रोसँग बुझेर र आफ्नो चाहिँ बुताले भेटेन भने आफूभन्दा विज्ञहरूसँग बसेर छलफल गरेर गर्ने गरियो भनेदेखि त्यो चाहिँ नि दिगो हुन्छ। त्यस्तो दिगोपनले अनि निरन्तरता पाउन पनि सजिलो हुन्छ। जस्तै मैले गरेँ, मैले पनि नबुझी नबुझी गरेँ, मेरा छोराछोरीले जब प्रश्न गर्छन् उनलाई मैले उत्तर दिन सक्दिनँ, मैले त डराले अथवा बाले यस्तो गर्नुभएको थियो गर्दै त भयो नि भनेर गरेँ, तर उसले चाहिँ गरेर के फाइदा भनेर जब फाइदाका हिसाबले सोध्न थाल्छ अनि उसले उत्तर पाउँदैन, उत्तर पाएपछि अनि उसले कर्म गर्न छोड्छ। यसरी कर्म गर्न छुटेको छ, कर्ममा ह्रास आएको छ। गर्नेहरूले पनि राम्रोसँग बुझेर गरेका छैनन् र नगर्नेहरूले पनि नबुझेर नगरेका हुन्। जुन दिन चाहिँ यी दुवैले राम्रोसँग बुझ्छन् अनि त्यो दिन यस्तो दिन आउँछ कि ए हाम्रो जुन सभ्यता छ, हाम्रो संस्कृति छ, हाम्रो धर्म छ, यो त निकै महान रहेछ, निकै वैज्ञानिक रहेछ, यो त सबैलाई सिकाउनु पर्ने कुरा पो रहेछ। अन्य संस्कृतिका मान्छेहरू यसबाट चाहिँ अनभिज्ञ रहेछन्, यो फाइदा अरूलाई पनि दिनपर्ने रहेछ भन्ने भावनाको विकास हुन्छ। र उही वेदले भने जस्तै कृणन्तो विश्व मार्यम, संसारका सबै मानिसहरूलाई ज्ञानी बनाऊ, सुसभ्य बनाऊ, आर्य बनाऊ, यो तिम्रो कर्तव्य हो भनेर जुन कुरा हामीलाई भनेर गएका छन् त्यो कुरामा हामी चाहिँ सजग हुन्छौ।
2: यहाँलाई धेरै धेरै धन्यवाद।
1: मेरो पनि धेरै धेरै धन्यवाद यहाँलाई यो अवसर दिनुभएकोमा। सम्पूर्ण यो सफलता एफएम परिवार प्रति म हार्दिक आभार व्यक्त गर्दछु।
2: हस्, धेरै धेरै धन्यवाद छ यो समयको लागि। आज हामीले छलफल गर्यौं यो सोह्र श्राद्धको अवधि रहेको छ र सोह्र श्राद्धको अवसरमा श्राद्ध भनेको के हो र यो किन गरिन्छ यो विषयलाई चाहिँ हामीले उठान गर्ने कोसिस गर्यौं। छलफलमा सहभागी हुनुहुन्थ्यो पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डाक्टर नारायण प्रसाद अधिकारी। यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभ दिन।
3: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
4: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
5: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
6: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9857325575।
7: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
8: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
7: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
8: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860410081।
9: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिक्स्ड पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिक्स्ड।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको टिप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो पनि त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज टिप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271 2714
3: मठ मंदिर गुरुकुल।

सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5551-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आपूला मन पर्ने देश को जर्सी का लगी समझन हो बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9811 62 983 9855 52 855 समझने सही बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 9846059581
1: 9116 1575
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846000851
5: एकीकृत सेवा कार्यालय कास्कीबाट प्राप्त हुने सेवा सुविधाहरू ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू कम्पनी दर्ता प्रमाणपत्र प्रबन्ध पत्र नियमावली प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू
6: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
5: कम्पनी संचालक समितिको निर्णय
6: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल
5: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
6: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू
5: उद्योग दर्ताको निवेदन फारम ख
6: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो
5: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि
6: मेसिन औजारको कोटेसन र स्किम
5: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा
6: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि
5: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस
6: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता
5: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र
6: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र
5: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा
6: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र
5: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता
6: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना टाँच मुचुल्का सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन
5: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार

0: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवते ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिम विषा रुसै दे कार तब खोरबे खैबे बैंक छो जर यासी थेरे सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौं
1: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
2: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
2: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ सफा कपडा संकलन अभियानलाई सफल पारौ
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
1: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111
3: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
4: सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
3: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
5: कन्ट्याक्ट 0615530050 0615589848
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना
6: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ
2: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध
6: सोह्र बिन्दु खुवाइने मिति 2083 आश्विन 19 गते सोमबार
2: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
6: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आऊ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ
2: निर्मित औषधिको सदुपयोग होस् सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ
6: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ
2: अनुरोध गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी आयुर्वेद अस्पताल पोखरा 26 कास्की
6: फोन नम्बर 0615635528 मोबाइल नम्बर 9856055528
5: टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
7: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार। जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आजदेखि 16 श्राद्ध शुरू। अविरल वर्षाले ठाउँ ठाउँमा बाढ़ी र पहिरो। पाल्पाको माथागढ़ी 3 पहिरोले घर पुर्या 3 सम्पर्क विहीन। बाढ़ी र पहिरोका कारण मुख्य राजमार्ग तथा सड़क खण्ड अवरूद्ध। नारायणी कालीगण्डकी सहित विभिन्न नदीमा बाढ़ी। उच्च सतर्कता अपनाउन आग्रह। र पानी पर्ने क्रम भोलिसम्म नै जारी रहने। अब सुनौ पूरा समाचार। असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग न्यायिक विकास समितिले स्वीकृत गरेको पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। धर्मशास्त्रविदका अनुसार 16 श्राद्ध दिउँसोको समयमा पितृको तिथि अनुसार तर्पण सिधादान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान छ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई 16 श्राद्ध भनिएको हो। कारणवश तोकिएको तिथिमा श्राद्ध गर्न नसके असोज कृष्ण औंसीदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी द्वादशी र औंसित लगायतका विशेष तिथिमा पर्न गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविदहरूले बताएका छन्। पितृपक्ष सकिएसँगै दुर्गापक्ष अर्थात बडा दशैं शुरू हुने भएकाले दशैं अघि पितृतृप्तिका लागि 16 श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण 16 श्राद्ध र बडा दशैं केही ढिला परेको छ।

0: पाल्पाको माथगढ गाउँपालिका तीन भैंसे कट्टामा पहिरोले घर पुरिरहेको एक परिवारका तीनजनाको अवस्था थाहा हुन नसकेको छैन। आज बिहान 5 बजे घरमाथिबाट पहिरो खसेको हो। पहिरोले घर पुरिएपछि 70 वर्षीय लीलबहादुर घरती मगर, उहाँकी छोरीहरू 17 वर्षीय झरना र 15 वर्षीय दिना घरती सम्पर्कविहीन भएको वडा अध्यक्ष तेजबहादुर घरती मगरले जानकारी दिनुभयो। घरमाथिबाट आएको ढुलो डिस्को सहितको पहिरोले घर नै देख्न नसक्ने गरी पुरेको छ। ठूलो डिस्को र पहिरो आएकोले उद्धारमा समस्या भएको गाउँपालिका सीएम चिदीले जनाउनुभयो। घटना लगतै सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारमा खटिएको अध्यक्ष चिदीले जानकारी दिनुभएको छ। यता केही दिनदेखिको जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढ़ी तथा पहिरोले मुख्य राजमार्ग, राष्ट्रिय लोकमार्ग र भित्री सड़क खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरूद्ध भएका छन्। नेपाल प्रहरी तथा स्थानीय प्रशासनद्वारा जारी पछिल्लो विवरण अनुसार धादिङको पेनिगार, रोडाङ, कृष्णवीर तथा गजुर क्षेत्र र तनहुँको घाँसीकुवा, मौरीवीर, सेराटार तथा चुनपहरामा ठूलो पहिरो जाँदा राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरूद्ध भएको छ। बीपी राजमार्गको काभ्रेको रोशी गाउँपालिका स्थित चरस 400 बेसी र गिम्दी बेसीमा माथिबाट पहिरो जाँदा सड़क दुवै पूर्ण रूपमा अवरूद्ध भएको छ। साथै सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रे र सिन्धुली क्षेत्रमा बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको छ। अरणीको राजमार्ग काभ्रेको धुलीखेल पकुचामा पहिरो जाँदा बाटो दुवैतर्फ अवरूद्ध भएको छ। कान्तिलोकपथको ललितपुरको बागमती गाउँपालिका स्थित टुकुजे तारकुचे र पाङदुर डोलमा लेदो र भीरबाट ढुङ्गो खसेका कारण कन्ती लोकपथ पूर्ण रूपमा ठप्प भएको छ। त्रिभुवन राजपथमा साना तथा यात्रुवाहक सवारी साधनका लागि निश्चित समय तालिका तोकिएको छ भने 10 चक्का भन्दा लामा र 15 टन भन्दा भारी मालवाहक सवारी साधन इन्धन ग्यास बाहेकलाई पूर्ण निषेध गरिएको छ। टोखा सहर सड़क वर्षाका कारण जोखिम बढ़ेकाले अर्को सूचना नभएसम्मका लागि रात 10 बजेदेखि बिहान 5 बजेसम्म आवश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नारायणगढ़ बोलिङ सड़कको चितौन्द्र आसपासका क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो जाँदा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। पासाङ लामो राजमार्ग तथा रसुवागुडी नाकाको रसुवाको उत्तरगया खाल्टे र त्रिशुली नदीको कटान र बाढ़ीका कारण पासाङ लामो राजमार्ग पूर्ण रूपमा नष्ट भएको छ। साथै हालै सापुरवेशी जानका लागि टोखा छहरे विदुर, नुवाकोट दरबार, लाचाङ कालिका स्थान हुँदै धुन्चे जाने एक लेनको वैकल्पिक कक्षीबाट प्रयोग गर्न आग्रह गरिएको छ। सिद्धिचरण लोकमार्गको ओखलढुङ्गाको भण्डारे खोलामा आएको लेदो बाढ़ीले करिब 15 मिटर सड़क क्षति पुर्याउँदा लोकमार्ग अवरूद्ध भएको छ। साथै उदयपुर र सुलुखुम्बु खण्डमा सेतीमय रातको समयमा आवागमन बन्द भएको छ। त्यस्तै मध्यपाली लोकमार्गको बागलुङ निसी खोलाका अना बगर र पर्वतको कुसमा तमादी खोलामा लेदो पहिरो खस्ता सड़क ठप्प भएको छ। पर्वत खण्डमा रातीको समयमा आगमन प्रतिबन्ध लगाएको छ। विश्वर मनाङ सड़कको खरखरे भीर र मनाङको खोत्रोमा पहिरो जाँदा विश्वर मनाङ सड़क पूर्ण रूपमा बन्द भएको छ। मनाङमा साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म रातिकालीन सवारीमा रोक लगाएको छ। बेनी जोमसुम तथा जोमसुम कोरोला सड़कको म्याग्दीको बैसरी र सुके बगरमा पहिरो जाँदा बेनी जोमसुम सड़क अवरूद्ध छ। यस्तै मोस्ताङको कालो भीर र सेल्फी डाँडामा लेदो खस्ता जोमसुङ कोरोला सड़क खण्ड ठप्प छ। कास्की मुस्ताङ र मेग्दीमा सम्भावित जोखिम न्यूनीकरणका लागि रातको समय सवारी साधन सञ्चालनमा रोक लगाएको छ। यता देशका विभिन्न नदी तथा खोलामा बाढ़ी आएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको देवघाटमा जलस्तर खतरा तह नजिक पुगेको छ र बाढ़ीको उच्च जोखिम रहेको छ। त्यहाँ डुबान भइरहेका ठाउँमा नागरिकलाई आज बेलुकासम्म उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै कालीगण्डकी नदीमा पर्वतको मोदीबेनी जलमापन केन्द्रमा जलस्तरले सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेको नदीको तटीय क्षेत्रमा बासिन्दालाई उच्च सतर्कता अप्नाउन भनिएको छ। म्याग्दीको म्याग्दी मंगल घाट जलमापन केन्द्रमा पनि जलस्तरले सतर्कता तह पार गरेको छ। यता निरन्तरको वर्षाले पोखराको मध्य भागमा भएर बग्ने सेती नदीको रामघाट ताल बनेको छ। रामघाटमा साँगुरो निकासका कारण पानी सहजै बग्न नपाउँदा ताल बन्न पुगेको हो। रामघाटमा ताल बनेपछि उच्च सावधानी सहित निगरानी बढ़ाइएको कास्की प्रशासनले जनाएको छ। साथै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ। रामघाटमा पानीको सतह बढ़दै जाँदा नदी किनारमा रहेका पोखरा महानगरका वडा नम्बर 9 र 11 का सुकुम्बासी बस्ती, रामघाट, शान्तिघाट र बौद्ध गुम्बाका शब्दाह गृहहरू समेत जलमग्न भई जोखिममा परेका छन्। सुकुम्बासी बस्तीमा सुरक्षाकर्मी परिचालन गरी सतर्कता अप्नाइएको र प्रहरीले निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले बताउनु भएको छ। हिजो बेलुका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट वरपरको क्षेत्रमा स्थगित अनुमान गरेका थिए। उता लगातारको अविरल वर्षाका कारण मर्साङ्गी नदीमा आएको बाढ़ीले मनाङको तालगाउँ फेरि डुबानमा परेको छ। 2078 सालमा बाढ़ीले बगेको उक्त ताल केही समय अघि मात्रै पुननिर्माण सकिएको हो। अहिले फेरि डुबानमा परेको स्थानीय अगुवा राजन गुरूङले जानकारी दिनुभयो। नासो गाउँपालिका एक स्थित उक्त गाउँ नदीको बहाव डाँडामा थोनिएको जलमग्न भएको छ। अहिले स्थानीय व्यक्तिहरूसँग सम्पर्क टुटेको छ। बाढ़ी र पहिरोको कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिण दुवैतर्फका सड़क मार्गहरू पूर्ण रूपमा अवरूद्ध भएको गुरूङले बताउनु भएको छ। साथै चारैतिरबाट घेरिँदा स्थानीयवासी गाउँमै थनिएका छन्। तालगाउँवासी सामूहिक रूपमा स्थानीय स्वास्थ्य चौकीको भावनामा बसिरहेका छन्। विद्युत र इन्टरनेट सेवा अवरूद्ध हुनुका साथै जिल्ला पूर्ण रूपमा टेलिफोन सम्पर्क विहीन बनेका छन्। कसैको पनि सम्पर्क नभएकोले ताल क्षेत्रभन्दा माथिको वास्तविक अवस्थाबारे जानकारी लिन थप कठिनाई भइरहेको बताइएको छ। यसैबीच मर्साङ्गी नदीको बहाव अझै बढ़ने क्रममा रहेकाले नदीको प्राकृतिक बहावमा अवरूद्ध देखिएकाले नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। उता अविरल वर्षाका कारण कालीगण्डकी नदीमा बाढ़ीका कारण पर्वतको जलजलामा 20 भन्दा बढ़ी घर बगाएका छन्। वड़ा नम्बर 8 फर्से क्षेत्रमा अहिलेसम्म 20 भन्दा बढ़ी घर बगाइसकेको र यसको रफ्तार बढ़दो क्रममा रहेको वड़ा क्षेत्र हरिविकास चिसीले जानकारी दिनुभयो। अहिलेसम्म 20-25 घर बगाइसक्यो, सबैभन्दा बढ़ी घर बगाउने अवस्थामा छन्। उनले भने ठूलो क्षति भएको छ। उनका अनुसार कालीगण्डकीको बाढ़ी अझै बस्तीतिर बस्न थालेको छ। मान्छेहरूलाई सुरक्षित गर्ने बाहेक अरू कुनै विकल्प नरहेको उनको भनाइ छ। बाढ़ीले तीव्र रूपमा लिँदा घरहरूसँगै स्थानीय विद्यालय विभिन्न कृषि फर्म तथा गोठहरू समेत बगाएको छ। बाढ़ीले बस्ती पूर्णे मात्र नभई संरचनाहरू पनि बगाएर लगेको जीसीले बताए। ठूलो मात्रामा भौतिक संरचना र धनमालको क्षति भए तापनि हालसम्म कुनै मानवीय क्षति नभएको उनले बताएका छन्। स्थानीय बासिन्दाहरू सुरक्षित स्थानमा सर्न सफल भएको उनले बताए। सबैलाई सुरक्षित ठाउँमा सारेका छौं, मान्छेलाई समस्या छैन उनले भनेका छन्। बिहान 9 बजेको खबर संगालको समय सकिएको छ। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आजदेखि 16 श्राद्ध शुरू। अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाढ़ी र पहिरो, मुख्य राजमार्गहरू अवरूद्ध। पाल्पाको माथि गढ़ी 3 मा पहिरोले घर पुर्दा 3 जना सम्पर्क विहीन। अविरल वर्षाले मनाङको तालगाउँ डुब्यो। पर्वतको जलजलामा बाढ़ीले 20 भन्दा बढ़ी घर बगायो र अझै पनि पानी पर्ने सम्भावना कायमै। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसंसार भेटी अहिले छ बजे खबर संग्रह हुन्छ। हामीसँग सफलताको पाइलामा के बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।
1: तपाईँको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
2: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
1: अब नलुकाउनुहोस्, हामी छौ तपाईँसँग।
2: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
3: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
1: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
4: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
5: रेडियो सफलता 103.4 MHz।
6: सुन्न मन लायो,
7: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स्टप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960। दोस्ती टु मिट स्टप
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 06155।

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार। साथमा लोक सांगीतिक अभिवादन, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइनको www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट, रेडियो सफलताको फेसबुकबाट, रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट महरूसँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओराली भन्ज्याङ चौतारी वनपाखा घाँस दाउरा मेला पाता पानी पन्दिरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ भन्दै यति बेला भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोसेली प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघाउने अनुमति छ।

हजुर, अत्यन्तै मिठो सांगीतिक शैली प्रस्तुत भइसकेको छ कार्यक्रममा। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक कुशलीहरू प्रस्तुत गर्ने गर्छौ। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौं। यहाँहरूको कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सबै भोग रहनेछौ भन्दै यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कुशली प्रस्तुत गर्ने अनुमति

अवश्य मिठो सांगीतिक कसरी सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कसरीहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछोरका गीत, कहिले रमाइलो, कहिले सालैजु, कहिले एकल भाकाहरू, कहिले कौडा, कहिले पञ्चे बाजेका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँको रुझालाई पनि हामी स्थान दिनेछौं। कहिलेकाहीँ कलाकारहरूसँग भलाकुसारी गर्नेछौं भने कहिलेकाहीँ यहाँहरूका सल्लाहसँग पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौं भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कुशीली प्रस्तुत गर्नेछु अनि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउनेछु कार्यक्रम लोक चौतारी सुन्दै गर्न।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिमीलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061-587-915
6: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु जदेबालो क्योमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या चतसिम विषया रोसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौं
7: तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइन में अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061-541-9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904 स्टील एल्युमिनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

हजुर, एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै, यदि बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीले प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु। यहाँहरू सम्पूर्णलाई सम्झिँदै स्वीकार गर्नुहोला।

हजुर, यो मिठो सांगीतिक शैली अवश्य पनि हरसम्पूर्ण सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै मिठा मिठा रमाइला रमाइला मिलन बिछोडका गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यानकि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छुट्याइएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक शैली हरसमक्ष छिर्दै भोलिको बसाईमा पुनः भेट हुने बाचा गर्दै आजको बसाईबाट म तपाईँकै सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। हेरिन्जेल कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई धन्यवाद। भोलिको बसाईमा पुनः भेट हुने नै छ। जय गीत जय संगीत। तपाईँको बाँकी पल सुझाउनु सुख।

0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङ को 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 10 बजेको छ।
2: रेडियो सफलता 103.4
3: मेगाहर्ट्ज।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चेदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विश्या रुसै दे कार तब थ्योर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोनन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरूप्रसाद बराल मोबाइल नम्बर 9840602127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0615707636 9856320325 9806535480 साथ ही आईएलएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरि राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825017014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0615747668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0615201179

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर सन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र 3 कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै तल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा 2 बिन्दावासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 9846-59581
7: 9116-15475
9: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको म त सोच्दा हैरानै भइसके
10: के चिन्ता लिन्छ हौ यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न चिन्ता सबै हट्छ नि
11: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ
12: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856-23461 9826-0698
11: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ डकुमेन्टेसनको नचिन्ता जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजुनेस बिल्डिङको 2 तला फोन नम्बर 061-571-430 9856-85843 सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक
13: सफलता

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रचाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
6: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737 मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
0: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 0165530171, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811701123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।
7: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। प्रिन्ट हाउस, प्रिन्ट हाउस, ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 0165761110, प्रोप्राइटर मनोज बास्तोला, 9560222025, 9560226110।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 9560111090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिस्ट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581
2: 98165 15475।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 01605201179।
9: Studio time.
10: It's too well known.

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
2: सुन्न मन लाग्यो।

0: लोकबहादुर सुनार लोकेश 98462899।
1: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639003२, 98560343। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615898488।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
5: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ
6: मेरी आमै नि, घर बनाउन लाग कुरा त चढाइ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चोक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9825 2714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसै ल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चरेबालो क्वेमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या छ तसिम विषया रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट

0: भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9507-32575।
4: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806-35480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेबी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषया रुसैले कार तब ख्योर्वे खैबै बैंक छो जर यासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौँ।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियोले तेल लगाता गान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुन्चारी दोकान गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825170014।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 9846059581,
2: 9166715475।
5: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ
3: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 98-171-87-488
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन साइकल स्वास्थ्यका लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ
4: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्यौमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या जतसिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
5: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98-560-27-599

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860611081। तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क अब विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165574668, मोबाइल नम्बर 9850628104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

हाँ मैं सुन रही हूँ, बोलो। तुम चुप क्यों हो गई? बोलो बोलो ना।

0: के रटो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नवयुनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9852510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5551-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: नमस्कार हम छोरी सबै सुन्ने हुनुहुन्छ मेरो सफलता सुन्न मन लाग्यो
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो

0: हामी जीवनभर दिनरात दुख गरेर कमाएको पैसा आफ्ना छोराछोरीको शिक्षा दीक्षामा खर्चिन्छौं।
1: हामी सन्तानको खुशीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौं।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: छौ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050 9251270

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा, मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460-59581
1: 98165-15475।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले आयो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वास दिनु हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050 0615889848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
6: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेदी ग्राहक मिथे भिथे भ्यौमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या जतसिम विषया रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवर नमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ।

0: साउजी जुस पाऊ न
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आईएसपीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
5: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको

0: अन्ठानब्बे पाँच साठी जिरो एघार छ्यासी अन्ठानब्बे चार साठी पैतिस एक सय एघार सम्पर्क नम्बर फेरि एकपटक अन्ठानब्बे चार साठी पैतिस एक सय एघार।
1: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु जदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषया रुसैले कार तब खेरबे खैबे बैंक छो जरियासी थेरै सेल्पीसी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौं
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छिउ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
5: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
5: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाउ
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न संयुक्त काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061544905419585 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 59 59 50 960 दोस्ती टु मिट स्टप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98462021127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
5: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98562231461, 98266908।

0: जुत्तै लगाएर आया छु मालिकको पलङमा।
1: खोल, अर्को पनि खोल।
2: सरी।

0: स्वयं
1: के रे
0: दाई बाउले हाम्रो लागि यत्रो घर छोडे, गाडी छोडे, सारा सम्पत्ति छोडे, केवल एक चिज मात्र छोड्न सकेन यार।
1: के
0: काम गर्ने केटी उसलाई चाहिँ आफैसँग लानु पर्छ, त्यो पनि अमेरिका।
2: तैले ठिक भनिस यार, यदि यो घरमा एउटा राम्री काम गर्ने केटी भए कति रमाइलो हुन्थ्यो होला।
0: आफै जानु न,
2: दुईजना हिँड उठ।
3: यो घरमा काम गर्ने मान्छे चाहिएको छ भन्ने सुनेको थिएँ, त्यही भएर आएको।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ। आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98-1-61-62-983 98-5-50-52-855 समझने सही बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
3: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
4: दाई पनि कति आचिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह वर्तबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 98-560-32-717 र 98-460-55-079।
2: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460 66 42, 98460 41081।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850727599।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।

0: सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाण पत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
1: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: कम्पनी संचालक समितिको निर्णय,
1: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
0: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
0: उद्योग दर्ताको निवेदन फारम ख,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
0: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
1: मेसिन औजारको कोटेसन र स्किम,
0: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
1: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
0: आवश्यकता अनुसार 74 सदियारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
1: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
0: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
1: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
0: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
1: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
0: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
1: आईईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईईआईए प्रतिवेदन।
0: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो रुखो।

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्? मलाई देखाउनुहोस् न।
1: या बहिनी, त्यो गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
2: नाची नाची आफूभन्दा कान्छी केटी बिहे गरेर भोग गर्नु
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौं, यो कानुनी रूपमा अपराध मानिन्छ।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार आमच्या अधिकारी तबियत सुनी हुनुहुन्छ मेरो सफलता सुन्न मन लाग्यो
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो

0: हामी जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसै ल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्वेनी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या चिम विश्या रोसै दे कार तब खेर्वे खैबै बैंक छो जर यासी थेरै सेल्पीसी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाहपथ काठमाडौं
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइन में अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताप

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
3: सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
3: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
5: घर बनाउन लाग्ने कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चोक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै छ हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ट्ज

0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
1: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
1: स्वर्णबिन्दु खुवाइने मिति 2083 आश्विन 19 गते सोमबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
1: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आउ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
1: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
1: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98560-55-28।

0: अनन्त श्री विभूषित 2008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौं स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
1: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्, तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगतगुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तिनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।
2: द्वै बाब ब्रह्मणो रूपे मूर्तं चैव मूर्तं च, भगवान मूर्त पनि छ अमूर्त पनि छ, भगवान सगुण साकार पनि छ निर्गुण निराकार पनि छ। जस्तै हेर्नुहोस्, म तपाईँहरूलाई सम्झाउँछु, आजदेखि यो विषयमा झगडा नगर्नु होला, भविष्यमा दुवै छ। कसरी छ? तपाईँहरूले सबले नुन देख्नु भएको छ नि, नुन, नुनको स्वरूप देख्नु भएको छ, सेतो सेतो दाना दाना छ, त यो सगुण साकार स्वरूप हो, आकार छ नुनको, दाना दाना छ यो सगुण साकार। अब त्यो नुनलाई पानीमा घोल दिनुहोस्, तब नुनको दाना छ छैन, तर नुन त छ नि पानीमा, छ कि छैन? यो निराकार हो, दुवै छ। जसरी यो नुन ठोसमा साकार छ, पानीमा घोलेपछि निराकार छ, त्यस्तै भगवान साकार पनि छ निराकार पनि छ, झगडा गर्नु पर्दैन। आदि जगतगुरु शंकराचार्य अद्वैतवादी सिद्धान्त प्रतिपादन गरे 2500 वर्ष अगाडि, अहम् ब्रह्मास्मि मै ब्रह्म हुँ, तत्त्वमसि तिमी नै ब्रह्म हो भन्ने शंकराचार्यजीले पनि स्वीकार गरे।

तयोर्वा इत्यादि। दुबई छ ब्रह्म, निराकार सगुण साकार दुबई छ, झगडा गर्नु पर्दैन। तर कुन चाहिँ हो यही ठोकुवा गरेर कसैले बोल्न मिल्दैन। व्यक्तिहरू यही झगडा गर्छन्, एउटा भन्छ निराकारै छ, अर्को भन्छ साकारै छ, झगडा गरिरहन्छन् बस। त यी विरोधी सिद्धान्त भगवानमा लागू हुन्छ। यी सब कारण हामी भगवानलाई जान्न सक्दैन। स्वयं ब्रह्माजीले बताए, नाहं नयूयं यदृतां गतिं विदुर

2:36 भागवत पढ्नुस्। ब्रह्माजी स्वयं जान्दैनन् त अरू कसले दावा गर्न सक्छ हामी भगवानलाई जान्छौ? तपाईँहरू घोषणा गर्नुहुन्छ कि मान्दछौ, तमाम पाञ्चायन देवता पूजा गर्छौ, तीर्थयात्रा जान्छौ, पाठ गर्छौ, हामी किन मान्दैनौ? ब्रह्माजी भन्दा पनि बढी बुद्धि छ तपाईँको, ज्ञान छ कि दावा गर्नुहुन्छ हामी जान्दछौ? त कोही जान्न सक्दैन, त्यो निष्कर्ष। गड हुम वी क्यान अन्डरस्ट्यान्ड वुड बी नो गड। यदि भगवानलाई हामीले जान्यौँ भने भगवान त हामी भयौँ, कसरी भगवान भगवान रह्यो? जो जान्न सकिँदैन त्यसैले त

भगवान तर्नु तपाईँहरु निराश हुनुभयो, फेरि मैले भने डोन्ट वरी, विगतमा जानेका छन् तमाम महापुरुष बने जानेर, नारद प्रहलाद ध्रुव सबले जाने, हामी पनि जान्न सक्छौ, उपाय छ। उपाय के छ? हामी आफ्नो बलले जान्न सक्दैनौ, हाम्रो क्षमता छैन जान्नलाई। जसरी मैले उदाहरण दिए तपाईँलाई, हामी स्वयं आगोको कोइला टिपेर अर्को ठाउँमा राख्न सक्दैनौ, पोलिहाल्छ हात। तर हामीसँग साधन चिम्टा भयो भने फेरि हामी बकाइदा अर्को ठाउँमा राख्न सक्छौ। त्यस्तै उपाय छ। उपाय के हो? एक उपाय, यमे वैस विणुते तेन लभ्यस्त चैस आत्मा विणुते तनुवम स्वाम, वेद भन्छ। हामी आफै जान्न सक्दैनौ, तर भगवानले जनाइदिए भने हामी जान्न सक्छौ। बस, हामी भिखारी छौ, हामी स्वयं करोडपति बन्न सकेका छैनौ, तर एक करोडपतिले हाम्रो नाउँमा गरिदियो आफ्नो घर भने हामी करोडपति भयौं। उसले कृपा गरे त भयौं नि, तर हामी आफै हुन सक्दैनौ। त्यस्तै भगवानले कृपा गरिदिए भने भगवानलाई जान्न सक्छौ। एक उपाय। त यहाँ एक प्रश्न उठ्न सक्छ कि भगवानले नै गर्ने भए त फेरि हामीले केही गर्ने कुरो आएन। यही कुरो गरेर व्यक्तिहरू नास्तिक बन्छन् संसारमा। ध्यान दिनुहोस्, भगवानको इच्छा बिना त पात पनि हल्लिँदैन संसारमा। त्यसकारण भगवानले जुन बेला कृपा गर्ला फेरि हामी भगवत क्षेत्रमा चलौंला, अहिले संसारमै मस्ती रहौं, यस्ता भन्ने व्यक्ति धेरै भेटिन्छन्। यो जुन कोटेशन हो, यो बाइबलको कोटेशन हो। नट इवन अ लिफ स्टार विदाउट द विल अफ गॉड, बाइबल भन्छ। परमेश्वरको इच्छा बिना पात पनि हल्लिँदैन, तिम्रो केही हैसियत छैन, तिमीले गरेर केही हुँदैन। हेर्नुहोस्, तर यही बाइबलमा अलि तल गएर अर्को चीज लेखिएको छ, यो कोही बताउँदैन। के लेखिएको छ? व्हाट्स ओभर अ म्यान सॉ दैट शाल बी अल्सो रिप, बाइबल भन्छ। ए, जसले जस्तो रोप्छ त्यस्तै काट्नु पर्छ है, फल भोग्नु पर्छ। यानी कि तिमी गलत कार्य गर्छौ त्यसको कर्मफल भोग्नु पर्छ, यो चिज चाहिँ बताउँदैन कोही। काली यो बताउँछ कि पात हल्लिँदैन। हेर्नुहोस्, यसरी बुझ्नु सजिलो तरिकाले, भगवानको कृपा पनि चाहिन्छ, तपाईँको आफ्नो प्रयत्न पनि चाहिन्छ, दुइटै मिल्यो भने मात्र काम बन्छ। केवल कृपा भएर मात्र पनि काम बन्दैन, केवल तपाईँको प्रयत्नले मात्र पनि काम बन्दैन, दुइटै चिज चाहिन्छ। जस्तै मानिलिनुहोस्, एक किसानले खेतीपाती गर्न पर्यो भने त्यहाँ दुई चिज चाहिन्छ। एक मेघको कृपा होस् त जल बर्सिन्छ, र उसले प्रयत्न पनि गरोस्, हल जोत्ने बिउ बिजनको प्रबन्ध पनि गरोस्, त दुवै चिज मिलेर फेरि उत्पादन हुन्छ, खेतीपाती हुन्छ, हो कि होइन? तर यदि ऊ प्रयत्न चाहिँ खुब गरोस् आफ्नो बलले, तर मेघले कृपा गरेन भने खेती हुन्छ? हुँदैन। तर मेघले खुब कृपा गरोस्, वर्षा गराइदियोस्, तर ऊ चाहिँ केवल कृपा गरिदिएपछि हुन्छ भनेर चुपचाप बसोस् त खेती हुन्छ? हुँदैन। दुइटै चिज चाहियो नि। हो, त्यही चिज लागू हुन्छ यहाँ पनि, भगवानको कृपा प्लस तपाईँहरूको प्रयत्न, दुइटा मिलेपछि बल्ल काम बन्छ। त भगवानको कृपा एक प्लस तपाईँहरूको प्रयत्न के त? शरणागति। शरणागतिद्वारा नै प्राप्ति हुन्छ। वेद शास्त्रद्वारा मैले सिद्ध गरे यो सब चिज, तोदस्य शरण आमहस्य, वेद भन्छ। मामेकम शरणम ब्रज, गीता भन्छ। मामेकमेव शरण, भागवत भन्छ। शरणागत हौ तब काम बन्छ। शरणागति त हामीले शरणागति गर्दै गरेनौ, होइन, गर्यौं, जीवनभर गर्यौं, तर लाभ भएन। किन? किनकि देख्दा तरकारी खुब सुन्दर छ, खाँदा मिठो होला जस्तो, तर खान लाग्यो नुनै छैन। बस त्यही समान भयो हामीले गरेको जति पनि कर्म छन्, आध्यात्मिक कर्महरू। किन?
किनकि केले शरणागति भन्ने नै थाहा भएन, हामीले केवल मुखले गर्यौं, हे भगवान तिमी नै मेरी आमा हौ, तिमी नै मेरी बाबु हौ इत्यादि। भगवानको अगाडि भन्छौ हामी म समान अधम कुनै छैन, भगवान म माथि दया गर्नुहोस्, कृपा गर्नुहोस्, मन्दिरमा गएर कोही व्यक्ति दुई थोपा आँसु पनि बगाइदिन्छ। त्यही व्यक्ति मन्दिरबाट बाहिर निस्केपछि एक व्यक्तिले भन्नुहोस् ए अधम ए कुलङ्गार के भनिस् र तैले मलाई अधम कुलङ्गार किन भनिस्? अरे अघि भर्खर त तिमी मूर्ति अगाडि बोल्दै थियौ यही म अधम छु कुलङ्गार छु, भगवान मलाई कृपा गर शरणमा ल्याऊ त बोल्दै थियो। अरे त्यो त मैले भगवानलाई पो भने तल भने हो त भगवानलाई भन्दै थियौ तिमी, यानि कि झूठ बोल्नलाई तिमीलाई भगवान नै प्राप्त भयो, अरू कोही प्राप्त भएन। यदि भगवानको अगाडि तिमी आफूलाई अधम मान्छौ त तिमी बाहिर पनि त अधम हौ। यो सब नौटङ्कीबाजी गर्छौ हामी, यसले काम बन्दैन। तमाम प्रकारले मैले सिद्ध गरे, हेर्नुहोस् हामीलाई केले शरणागति गर्ने अनि कृपा हुन्छ यो थाहै भएन। हामीले मुखले शरणागति गर्यौं, साष्टाङ्ग दण्डवत गर्यौं, यो छालाको टाउको लगेर हड्डीको लगेर घोट्यौं तमाम बाबाजीहरूको गोडामा भगवानको मूर्तिमा, तर काम बनेन। किन? किनकि शरणागति गर्नुपर्ने हो मैले बताए मनद्वारा, मन मन एव मनुष्याणाम कारणम बन्ध मोक्षय हो, मनद्वारा गर। त हामीले मनबाट गरेनौ, केवल तनबाट गर्यौं, र भगवत राज्यमा मनको हिसाब किताब हुन्छ, शरीरले के गर्छ यसको मतलब हुँदैन। तमाम प्रकारले मैले बताए मै एव मन आधत्सो मै बुद्धि निवेशय, गीता 12:8। अर्जुन मन मलाई दे, शरीरले जेसुकै गर, जेसुकैको हत्या गर, मलाई लिन दिन छैन, तर मन चाहिँ ममा लगा। त मन मन मन, अब यो मन कसरी भगवानमा लगाउने? किनकि यो मन सजिलै लाग्दैन, कतै व्यस्त छ, बन्धनमा छ, त्यहाँबाट फुकाएर ल्याउनु पर्छ भगवानमा लगाउनलाई। हामी स्वयं पनि गर्न सक्दैनौ, यसको निमित्त एक सहयोगी चाहिन्छ। को चाहिन्छ? मैले बताए एक पुरुष हुन्छ, एक परम पुरुष भगवान हुन्छ। जुन पुरुषले परम पुरुष भगवानलाई प्राप्त गर्दछ त्यो महापुरुष बन्दछ, तर पुरुषले स्वयं परम पुरुषलाई प्राप्त गर्न सक्दैन, एक बीचमा मिडिएटर चाहिन्छ, त्यो हो महापुरुष। त्यसैलाई संत महात्मा गुरु भन्दछन्, उसको आवश्यकता पर्छ लिंक बनाइदिनलाई। महात्मा पनि भन्दछन् आत्मा परमात्मा महात्मा, उसको शरणमा जानुपर्छ, वेद भन्छ। तत् विज्ञानार्थम स गुरु मेवाभिगच्छेत् समित पाणी श्रोत्रियम ब्रह्मनिष्ठम, वेद। तद विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया उपदेक्षन्ति ते ज्ञानम ज्ञानिनः तत्त्वदर्शिनः, गीता 4:34। तस्मात् गुरुम प्रपद्येत, भागवत 11:3-21। गुरु बिनु भव निधि तरहि न कोई, राम माइंड। नो मैन कम इन टू द फादर बट बाई मी जीसस क्राइस्ट। गुरु को आवश्यकता पर्छ। तर यहाँ प्रश्न कि भगवान र हाम्रो सम्बन्ध के हो? अमृतस्य वै पुत्राः, भगवान हाम्रो पिता हो, हामी पुत्र हो। पितालाई जान्न पुत्रलाई अरू कसैको सहायता किन चाहियो? चाहिन्छ किन? मैले बताएँ डिटेल्समा तपाईँहरूलाई। फेरि एक प्रश्न आयो कि यो वेद शास्त्र हामीले स्वयं पढे हुँदैन, किन गुरु गुरु चाहियो? मैले बताएँ हुँदैन, वेद शास्त्र छुन पनि पाइँदैन। यदि जबरजस्ती गर्यो भने या त मर्छौ नभए बौलाउने निश्चित छ। मैले त्यही वेदद्वारा सिद्ध गरे हिजो, त्यही गीताद्वारा सिद्ध गरे मैले हिजो। वेद यस तन्न वेद किम रीचा करिष्यति, राम पूर्व तापिन्य उपनिषद 4 उपनिषद को 9 मंत्र। वेद स्वयं पढ्नु हुँदैन, अधिकारित्व चाहिन्छ,
र अधिकारित्व के हो कलियुगमा असम्भव प्राय छ सात अरबमा सात जना पनि हुँदैन किन मैले हिजो सिद्ध गरे बाकी गीता को प्रचलन छ खूब पाठ गर्ने त गीता कसले पढ्न सक्छ मैले हिजो बताए त्यही गीता द्वारा अठारौं अध्यायको सत्सठौं श्लोक द्वारा गीता पढ्ने अधिकारी त्यो व्यक्ति हो जसले भगवानलाई प्राप्त गरेको छ भक्त हुनुपर्छ भगवानलाई प्राप्त नगरेको व्यक्तिले गीता पढ्नु हुँदैन त्यही गीतामा लेखिएको छ र गीता पाठ गर्ने वस्तु होइन करिष्ये वचनम् तव अठारौं अध्यायको त्रिहत्तरौं श्लोकमा लेखिएको छ गीता पाठ गर्ने वस्तु होइन गीता आचरण हो त्यहाँ जे लेखिएको छ त्यो कार्य गर पाठ गरेर केही हुँदैन पाठ गर्नु त यही हो कि तपाईँहरू बोल्नुहुन्छ तमाम चिज तमाम उदाहरण दिए मैले तपाईँलाई काठमाडौँ जानु छ त केवल नक्सा पढेर काठमाडौँ पुग्नुहुन्न हिँड्न सुरु गर्नुहोस् त्यो नक्सा अनुसार तब पुग्नुहुन्छ तमाम प्रकारले मैले सिद्ध गरे हेर्नुहोस् गीताको निमित्त त भगवत प्राप्ति भए पुग्छ तर भागवतलाई पुग्दैन अझ एक स्टेप माथि हुनुपर्छ

0: लयम।
1: भागवत पहिलो स्कंद को पहिलो अध्याय को तेस्रो श्लोक पढ्नुस्। भागवत पढ्नको निमित्त अधिकारित्व चाहिन्छ, किनकि भागवत रसिक शिरोमणि श्री कृष्ण को लीला हो, त्यो जो पाए त्यसले त्यसको मर्म बुझ्न सक्दैन। श्लोक पढ्नु अलग चीज हो, त्यसको भावार्थ बुझ्नु अलग चीज हो। त्यसको निमित्त भागवत प्राप्ति गरेको प्लस रसिक संत हुनुपर्छ। रसिक संत जसरी एक मन्त्रीले जहाज सही गर्न सक्छ, त्यो भन्दा बढी पावर प्रधानमन्त्रीको होला। प्रधानमन्त्रीको ठाउँमा मन्त्रीले गर्न पाउँदैन, मन्त्री त मन्त्री नै हो, क्याबिनेटमा बस्छ ऊ पनि। त्यस्तै भगवत प्राप्तले मात्र पुग्दैन, रसिक संत चाहिन्छ। रसिक संत भनेको जरुरत परे भगवानलाई झापड लाउन सक्ने पर्सनालिटी। जस्तै यशोदा मैया थिए, यशोदा मैया झापड लाउँथिन् श्रीकृष्णलाई। गोपिनीहरू आफ्नो तालमा नचाउँथे श्रीकृष्णलाई। ती रसिकहरूको हो, अधिकारित्व चाहिन्छ बोल्नलाई। हेर्नुहोस्, जब वेद व्यासले सारा पुराण इत्यादि को रचना गरे, तैपनि हृदयमा शान्ति भएन, सुख शान्ति। त नारद जीले बताए, ए भागवत को रचना गरा,

ब्रजेम यह श्लोक तो यो दुई श्लोक ले उनला समाधि को आनंद ले टिकाउन सकेन छोड़ी दिए त्यागी दिए वेद अभ्यास का गए मलाई भागवत अरु सुन्नु छ सुनाऊ तो वेद अभ्यास ले उही एउटा पाए जो हर समय समाधिस्थ अवस्था में रहने पर्सनालिटी सुखदेव परमहंस भागवत सुनाए तो त्यो भागवत फेरी सुखदेव परमहंस ले अरु कोई पाएनन् सुनाउनलाई एक व्यक्ति पाए अभिमन्यु का पुत्र अर्जुन का पौत्र श्री कृष्ण का नातेदार जिसले पेट में श्री कृष्ण को दर्शन प्राप्त करा थे राजा परीक्षित सुखदेव परमहंस ले परीक्षित ले सुनाए भागवत परीक्षित यति ठूलो पर्सनालिटी थियो तब सुखदेव परमहंस ले सुनाउँदै गए तब परीक्षित को बुद्धि लाग्न थाल्यो यो किन यस्तो भो यो किन यस्तो भो प्रश्न गर्न थाले बार बार हेर्नुहोस् गुरु को शरण में गए पछि प्रश्न अनावश्यक गर्न मिल्दैन एउटा प्वाइन्ट में पुगे पछि तपाईहरु पनि गर्नु भएन क सिकायो गुरुले संसारी गुरुले तपाईहरुले क भन्नुभयो खलाई ख भन्नुभयो गलाई ग भन्नुभयो यो ग घ किन हुन सक्दैन प्रश्न गर्नु भएन के एन आई एफ ई नाइफ भनेर पढाइयो तपाईहरुलाई तपाईहरुले क नाइफ किन भएन भनेर प्रश्न गर्नु भएन त्यही कारण आज शिक्षित हुनुभयो तो यहां बुद्धि लाग्न थाल्यो भागवत में बुद्धि लाग्छ लाग्छ यदि गहिरिएर कसैले पढ्ने हो भने त्यसको मर्म बुझ्ने हो भने तो यहां बुद्धि यो लाग्यो कि श्री कृष्ण त आफैमा पूर्ण छन् पूर्ण ब्रह्म उनलाई के आवश्यकता छैन तैपनि यो ग्वाल बाल इत्यादि को मुखबाट जोठो भोजन खोजी खोजी खान्छन् यी बुद्धि लाग्यो हर ठाउँमा श्री कृष्ण आफैमा पूर्ण छन् त फेरि यो गोपिनीहरूको पछि पछि किन घुम्छन् प्रश्न लाग्यो उत्पन्न भयो सम्झाउन प्रयत्न गरे सुखदेव परमहंसले तर राजाको बुद्धि बार बार बुद्धि लाग्न थाल्यो त उनले त्यो टॉपिक्स नै खत्म गर्दे जुन सर्वोच्च रस जीवले हृदयसम्म प्राप्त गर्न सक्ने जुन मेन भागवतको हृदय हो मुटु त्यो नै कोल्याप्स भयो परीक्षित को मूर्खता को कारण सुखदेव परमहंसले अधिकारी नै भेटेनन् बताएनन् अहिले पनि विश्वमा छैन त्यो चीजै भागवतबाट आउट भयो अब जन साधारण व्यक्ति भागवत पढुन् सुनुन् र त्यसबाट वैकुण्ठ प्राप्ति हुन्छ यो सोचुन् रास पाञ्चाध्याय जुन हो रास रस को जुन मेन टॉपिक्स हो त्यसको भागवतबाट गायब छैन त्यो बताउने अधिकारी नै छैन कोही रसिक संत हुनु पर्छ रसिक संत ठीक आउनुहोस् रामायणमा रामायण त सरल हिन्दीमा छ तपाईहरु पढ्नुहुन्छ घोक्नुहुन्छ अनि त्यही अनुसार कहीँ आफ्नो कुरालाई प्रमाणित गर्नु पर्यो भने बोल्नु पनि हुन्छ यसो भनेको छ रामायणमा जबकि रामायणमा त झन्

0: नाथ ते रामायण में बताई कुछ खबरदार रामायण न छुनू। एक अगाध श्रद्धा उन पर जो तिमला की रामायण स्वयं भगवान हो एक शर्त, दूसरो संत महापुरुष भगवत प्राप्त संत तिम्रो साथ में हुनु पर्छ त्यो रामायण पल्टाउनलाई। भगवत प्राप्ति गरेको गुरु साथ में छैन भने रामायण नपल्टाउनु। र जिनही प्रिय रघुनाथ जसले भगवानलाई प्राप्त गरेको छ प्रिय लाग्छ त्यो व्यक्ति बताउनुस् को छ।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्संग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।

0: पीठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हार लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल आश्विन महिनाको 12 गते सोमबार, ईस्वी सम्वत सेप्टेम्बर 28 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आश्विन कृष्ण पक्ष अर्थात पितृपक्ष चलिरहेको छ। आज आश्विन कृष्ण पितृपक्षको द्वितीय तिथि रातिमा 8:09 त्यसपछि तृतीय तिथि लाग्नेछ। नक्षत्रमा रेवती दिनमा 12:02 त्यसपछि अश्विनी नक्षत्र लाग्नेछ। विष्कुम्भार योगमा ध्रुव 14:08 त्यसपछि व्याघात योग लाग्नेछ। कर्णमा तैतिला अहोरात्र रहनेछ। आनन्दादि योगमा आज मातङ्ग योग रहनेछ। सूर्य कन्या राशिमा चन्द्रमा मीन राशिमा रहनेछन्। आजको दिन मानव 29:52 अर्थात 11:57 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:55 मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 5:52 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 6:37 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 7:19 रहेको छ। आज विश्व रेबिज दिवस रहेको छ। आज श्राद्धको द्वितीय तिथि रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूका लागि आज मनोरञ्जन, राम रमाइलो, घुमघाम र भेटघाटको समय रहेको छ। आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्न राम्रो हुनेछ। सहकर्मी, साथी अथवा सहयोगीसँग जय झगडा हुने दिन पनि रहेको छ। बल प्रदर्शन गर्नु हुँदैन, नत्र सानोतिनो चोटपटक नै लाग्न सक्ने परिस्थिति बन्नेछ। भौतिक उपकरण अथवा सुख सुविधाको वस्तु खरिद गर्ने समय पनि रहेको छ। नयाँ लगानी गर्नु छ भने जीवन साथीको नाममा शुरू गर्दा तपाईँलाई निकै राम्रो हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुनेहरूका लागि आज झै झगडा तथा वाद विवादबाट टाढा बस्दा राम्रो हुनेछ। अर्काको काम अथवा विषयवस्तुमा ध्यान दिएमा अवगाल अथवा अपजस खेप्नु पर्ने समय रहेको छ। प्रतिस्पर्धा र परीक्षामा सफलता पाउने दिन रहेको छ। तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तयारी गर्नु राम्रो हुनेछ। परिवारमा चलिरहेको कुनै असमझदारी अथवा भ्रमको निवारण हुनेछ। प्रयास, प्रतिस्पर्धा, सिकाइका आधारमा मात्र एउटा दक्ष व्यक्ति बन्न सक्दछ भन्ने ठानी आजको जीवनको वास्तविक लक्ष्य पैदाउने दिन रहेको छ। समग्रमा समय खराब रहेकाले सतर्क हुन आवश्यक छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि हुने व्यक्तिहरूका लागि आज कल्पना र भावनामा रुम लिन सकिनेछ। कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु अथवा नयाँ ज्ञान सिक्न कोशिश गर्नुहोला, समय राम्रो रहेको छ। प्रियजन र आफन्तलाई सहयोग गर्ने दिन पनि रहेको छ। आज पार्टनरलाई अथवा साथीलाई खुशी बनाउन संगीत, नृत्य अथवा कलाको प्रयोग गर्न अनुकूल समय रहेको छ। प्राविधिक विषय अथवा गणितीय कुरामा ध्यान केन्द्रित हुनेछ। कुनै आकस्मिक निर्णय लिनुपर्ने बाध्यता पनि आइलाग्नेछ, जुन तपाईँको आत्मसम्मान र गरिमा विपरीत हुनेछ। आजको समय महत्वपूर्ण रहेकाले धार्मिक यात्रा पनि गर्न